कांग्रेसको 15 महाधिवेशनमा उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुँदै दाहालले विगतमा आफूहरूले पटक पटक राजनीतिक क्रम भंग गर्दै आएको भए पनि अहिले आफूलाई त्यसो गर्न धेरै कठिन भएको पनि उल्लेख गर्नुभएको छ। दाहालले कांग्रेसलाई नयाँ उचाइमा पुर्याउन थापा र लामिछानेको भूमिका खेल्नुपर्ने बताउनु भएको हो। साथमा रवि लामिछाने आफ्नो मन्त्री परिषदमा गृहमन्त्री र गगन थापा स्वास्थ्य मन्त्री रहेको स्मरण गर्दै उनीहरूको राजनैतिक सहकार्य पनि उल्लेख गर्नुभएको छ। थापालाई कांग्रेसको महामन्त्री महाधिवेशनमा ल्याउन विश्वप्रकाश शर्मा र प्रदीप पौडेल लगायतका नेताहरूको समेत भूमिका रहेको दाहालको भनाइ छ र थापाले कांग्रेसभित्रको क्रम भंग गरेर देखाएको भन्दै उहाँले पार्टीलाई थप उचाइमा लैजान पनि आग्रह गर्नुभएको छ। दाहालले नयाँ पुस्ताले पुरानो पुस्तालाई अपमान गर्ने प्रवृत्ति लोकतन्त्र र शान्तिका पक्षधरका लागि उचित नभएको पनि बताउनु भएको छ। देश सबै मिलेर सञ्चालन गर्नुपर्ने उल्लेख गर्दै संविधान सुदृढ बनाउन सार्वजनिक राजनीतिक दलहरूबीच सहकार्य आवश्यक रहेको पनि बताएका छन् र संविधान कार्यान्वयन र राजनीतिक व्यवस्थासँगै जोड़िएका केही विषयहरू अझै टुंग्याउन बाँकी रहेको भन्दै दाहालले ती समयमा नै समाधान गर्न नसकिए देश अर्कैतर्फ जान सकिने चेतावनी समेत दिएका छन्। जनता समाजवादी पार्टी नेपाल जसपा नेपालका 4 नेताहरूले सामूहिक रूपमा राजीनामा दिएको छ। हिजो जसपाका 4 नेताले सामूहिक रूपमा राजीनामा दिएको छ। राजीनामा दिनेमा पार्टी सदस्य तथा पूर्व संघीय सांसद इन्दु कुमारी शर्मा, केन्द्रीय सल्लाहकार सदस्य यसुफ साफी, त्यसै गरी केन्द्रीय निर्वाचन आयोग तथा कानून विभागका सदस्य अधिवक्ता घनश्याम शर्मा र नेता पुष्पराज चमन रहेका छन्। तबदेखि पार्टीको साधारण सदस्यता समेत नरहने गरी राजीनामा दिएको उनीहरूले उल्लेख गरेको छ। अबदेखि हुंकार मधेस नामक अभियानबाट अबको राजनैतिक यात्रा अगाडि बढ़ाउने उनीहरूले उल्लेख गरिएको छ। सरकारले स्वास्थ्य क्षेत्रका महत्वपूर्ण नियम र सार्वजनिक स्वास्थ्य संरचनालाई पुनर्गठन गर्ने तयारी थालेको छ। रोग नियन्त्रण तथा निगरानीका लागि सेन्टर फर डिजाइन कन्ट्रोल सीडीसी, औषधि तथा खाद्यान्न लगायतका सामग्री नियमनका लागि फूड एण्ड ड्रग एडमिनिस्ट्रेशन एपीएएफडीए र स्वास्थ्य संस्थाका गुणस्तर मापन तथा प्रमाणीकरणका लागि नेशनल हेल्थ एडिक्रेसेसन अथोरिटी एचएचएए को स्थापना गर्ने अवधारणा सरकारले काम अगाडि बढ़ाएको छ। स्वास्थ्य तथा स्वच्छता मन्त्रालयका सचिव डाक्टर विकास देवकोटाले स्वास्थ्य मन्त्रालयको बदलिदो आवश्यकता र अन्तर्राष्ट्रिय अभ्यास अनुसार नयाँ मोडमा विकास गर्ने बताएको छ। अहिलेको सेवा स्वास्थ्य सेवाको विभागको आधुनिक रूपमा विकास गर्ने अवधारणा छ। यसमा रोग नियन्त्रण तथा निगरानीसँगै अनुसन्धान अध्ययन एकाडेमिक काम राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समन्वय र प्रमाणका आधारित स्वास्थ्य नीति निर्माणलाई समेत जोड़ दिनेछ। नेपालमा सीडीसी स्थापना गर्ने विषय नयाँ भन्ने होइन, लामो समयदेखि यसको चर्चा हुँदै आएको पनि संरचना निर्माण हुन सकेको छैन। पछिल्लो समय भने सरकारले यसलाई कार्यान्वयनमा लैजाने विश्वासका साथ काम अगाडि बढ़ाएको देवकोटाले बताएको छ। नेपाली सेनाको नेतृत्वमा रसुवा नुवाकोट सिमानाका सिमाना बेत्रावती फलाखु खोला हुँदै निर्माण भइरहेको बेली ब्रिज दशै अगाडि सञ्चालनमा आउने भएको छ। गत वैशाखमा आएको भदौमा आएको बाढ़ीले फलाखु खोलाको पक्की पुल बगाएपछि अवरूद्ध पासङ लामो मार्गमा बेली ब्रिज निर्माणसँगै यातायात सञ्चालनमा आउने भएको छ। नेपाली कांग्रेसको प्रवक्ता सहायक रथी राजराम बस्नेतको अनुसार गल्छी मैलुङ स्यापुरवेसी सड़क सुधार आयोजनाले अगलिटार बेत्रावती सड़क खण्ड सञ्चालनमा ल्याएपछि बेली ब्रिज निर्माणका लागि आवश्यक सामग्री ढुवानी गर्न सहज भएको छ। गत वैशाख भदौ 10 गते भोटेकोशी नदीमा आएको बाढ़ी
अधिकारीले बेत्रावती बजार क्षेत्रमा ठूलो क्षति पुर्याउनुको साथै फलाको खोलामा रहेको पुरानो र नयाँ दुवै पक्के पुल बगाएको थियो। पुल बगाएपछि काठमाडौँ नुवाकोट हुँदै रसुवासम्मको सड़क यातायात प्रभावित भएको छ। पुल नहुँदा रसुवाको दक्षिणी र उत्तरी क्षेत्र बीचको आवागमन दैनिक उपभोग्य वस्तुको ढुवानी तथा अति आवश्यक सेवा प्रभावित हुँदै आएको छ। भेली ब्रिज निर्माणपछि राजधानी काठमाडौँसँग रसुवाको सड़क सम्पर्क सहज हुने जिल्लावासीको अपेक्षा संविधान सभाका सदस्य छुवाङ तेन्जिङ तामाङले दशैं अगाडि बेत्रावती पुल सञ्चालनमा आइयो भने आम सर्वसाधारणलाई चाडपर्वको बेला आवत जावत गर्न सहज हुने समेत बताएको छ। पुल सञ्चालनसँगै नुवाकोट हुँदै काठमाडौँ रसुवाको सड़क सम्पर्क पनि सहज हुनेछ र त्यसै गरी बाढ़ी प्रभावित क्षेत्रमा राहत र उद्धारसँगै यातायात सञ्चालनमा सरकारले गरेको पहल र बाढ़ीबाट नेपाली सेनाले निर्वाह गरेको भूमिकाको प्रशंसा समेत गरिएको छ। तनहुको भानु नगरपालिका 10 तल्लो मैदान स्थित हटिया चिसो पानी भित्री सड़क खण्डमा मोटरसाइकल दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा सोही ठाउँका मोटरसाइकल चालक 45 वर्षीय शंकर पाण्डे र पछाडी सवार 65 वर्षीय टंकिनीति पाण्डे रहेका छन्। दुर्घटनामा घाइते भएका दुवैजनाको उपचारको लागि पठाएकोमा उपचारको क्रममा उनीहरू दुवैजनाको मृत्यु भएको हो। हटियाबाट चिसा पानीतर्फ जाँदै गरिएको G19P8065 नम्बरको मोटरसाइकल अनियन्त्रित भएर सड़कबाट 10 किलोमिटर तल खस्दा दुर्घटनामा परेको थियो। साझा खबरमा अब विदेशको खबर। इजरायली सेनाले गाजा शहरमा हमासका वरिष्ठ अधिकारी अली अहमद अल मैदीलाई लक्षित गरी हवाई हमला गरेको पुष्टि गरेको छ। सेनाले संचार माध्यममा आएका विवरणको पुष्टि गर्दै अल अमौदीलाई लक्षित गरी राति हमला गरेको जनाएको छ। यद्यपि उक्त हमलामा अल अमौदी मारिए वा घाइते भए भन्ने बारेमा तत्काल कुनै पनि स्पष्ट भने गरिएको छैन। इजरायली सेनाले हमलाको परिणामबारे अनुसन्धान भइरहेको जनाएको छ। पछिल्लो विवरणमा पनि उनको अवस्था यकिन जानकारी सार्वजनिक छैन। इजरायली सेनाका अनुसार अल अमौदी बस्दै आएको अपार्टमेन्ट हमासको कथित रूपमा गतिविधिका लागि प्रयोग गर्दै आएको थियो। सेनाले सर्वसाधारणका लागि हुन सक्ने क्षति न्यूनीकरण गर्न सावधानी अपनाएको छ र त्यसैगरी सेनाका अनुसार अल अमौदी हमासको राजधानी ब्यूरोका उपाध्यक्ष तथा गाजा क्षेत्रमा रहेका हमासका वरिष्ठ अधिकारी मध्ये एकजना रहेका छन्। इजरायली सेनाले अल अमौदी सन् 2023 अक्टोबर 7 दक्षिण इजरायलमा भएको हमाससँग आक्रमण सम्बन्धित निर्णय प्रक्रिया समेत संलग्न रहेको दावी गरेको छ। यी विवरणहरू भने इजरायली सेनाले सार्वजनिक गरेको दावीमा आधारित छ। यसैबीच गाजा तथा स्वास्थ्य उद्धार निकायका अनुसार हवाई हमलामा कम्तीमा 5 प्यालेस्टाइनीको मृत्यु भएको छ। मृत्यु मध्ये 4 महिला रहेको छ तर मृतकको अल अमौदीको नाम नरहेको स्थानीय विवरणमा उल्लेख गरिएको छ। साझा खबरमा अब खेल खबरमा आईसीसी विश्वकप क्रिकेट लीग 2-1 दिवसीय श्रृंखला खेल्ने नेपाली राष्ट्रिय पुरूष क्रिकेट टोलीको विदाई गरिएको छ। क्यानमा आयोजित कार्यक्रममा नेपाली क्रिकेट संघ क्यानका अध्यक्ष चतुरबहादुर चन्द त्यसै गरी सचिव पारस खड्का लगायतका पदाधिकारीले नेपाली टोलीको विदाई गरिएको छ। विदाई समारोहमा क्यानका अध्यक्ष चन्दले खेलाड़ी उच्च लयमा रहेकाले श्रृंखलामा नेपालले उत्कृष्ट प्रदर्शन गर्ने विश्वास व्यक्त गरेको छ र उहाँले नेपाली टोलीलाई बधाई तथा शुभकामना समेत दिनुभएको छ। आईसीसी विश्वकप क्रिकेट लीग 2 अन्तर्गत नेपालले घरेलु टोली ओमान र क्यानाडाको सामना गर्नेछ। उक्त श्रृंखला अन्तर्गत नेपालले असोज 25 गते क्यानाडासँग, असोज 27 गते ओमानसँग, असोज 31 गते क्यानाडासँग तथा आगामी कार्तिक 2 गते ओमानसँग खेल्ने तालिका छ। एक दिवसीय मान्यता जोगाउन नेपालका लागि उक्त श्रृंखला अत्यन्तै महत्वपूर्ण हुने समेत बताइएको छ। हामी साझा खबरको अन्तिममा छौं। विदा हुनु पहिला साझा खबरका मुख्य शीर्षकहरू पुनः एकपटक।
राष्ट्रपाले पाएको अपार जनमतलाई हुर्मत लिने काम नगर्न रवि लामिछानेको चेतावनी। कांग्रेस केन्द्रीय कार्य समितिको बैठक आज सोमबार बिहान बस्दै। नेकपा एमालेका सांसदहरूलाई ओलीको प्रशिक्षण। भित्रावतीको बेली ब्रिज दशैं अगाडि सञ्चालनमा आउने। जसपाका चार नेताद्वारा सामूहिक रूपमा राजीनामा। गाजामा हमास अधिकारीहरूलाई लक्षित गरी हवाई हमला। र आईसीसी विश्वकप लीग दुई खेल्ने नेपाली क्रिकेट टोलीको विदाई। साझा खबर अहिलेलाई यति नै। अर्को खबरको साथमा बिहान 9 बजे उपस्थित हुनेछौ। एतिन्जेलसम्म प्रविधिमा साथ दिनुहुने प्राविधिक मित्र राघव तामाङ र रेडियो जुगलबाट साथ दिनुहुने प्राविधिक मित्र सुनिता लामालाई धन्यवाद दिँदै म आइसिंह तामाङ बिदा हुन चाहन्छु। हवस् नमस्कार।

0: शुभ प्रभात। यो सीआईएनको साझा खबर हो। सन्तोष गन्धर्वसँगै दीपक आचार्यको तपाईंलाई स्वागत छ।
1: सामुदायिक रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर cinkhabar.com, सीआईएनको फेसबुक पेज तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।
0: आज 2083 साल असोज 19 गते सोमबार अक्टोबर 5 तारीक सन् 2026 नेपाल सम्मत 1146 असोज कृष्ण पक्षको दशमी तिथि विश्व शिक्षक दिवस।
1: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
0: कांग्रेस महाधिवेशनको उद्घाटनमा राष्ट्रिय मुद्दामा सहकार्य गर्न दलहरूको आग्रह। लोकतन्त्रको ठेका नलिन पुराना दललाई रासपा सभापतिको सुझाव। पार्टी बदल्ने सभापति थापाको रोडम्याप।
1: सवारी चाप बढ़ेपछि पृथ्वी राजमार्गमा वैकल्पिक मार्ग निर्माणको योजना। कोरोला नाकालाई थप सहज बनाउने चीनको प्रतिबद्धता। स्याप्रो हाइड्रो पावरबाट परीक्षण उत्पादन शुरू।
0: चाडपर्वलाई अग्रिम टिकट बुकिङ यही हप्ताबाट खुल्ने। अनाधिकृत पार्किङले दुर्घटना बढ़ायो। विपदपछिको पुननिर्माणमा स्रोत व्यवस्थापन चुनौतीपूर्ण बन्दै।
1: फ्रान्समा विद्यार्थीको आन्दोलन चर्किँदै मलेसियाबाट 1500 म्यानमारी नागरिक स्वदेश फर्किएपछि सुरक्षा चुनौती। इथियोपियामा हिंसा बढ़ेपछि छलफलका लागि इजिप्टका राष्ट्रपतिको आग्रह।
0: र ओमान क्यानाडा र नेपाल बीचको श्रृंखला खेल्न नेपाली क्रिकेट टोली ओमानमा। पछाडि शनिस्तरीय गोल्ड कपमा आज झापा 11 र ललितपुरको 3 स्टार भिड्ने। ताप्लेजुङमा खेलकुद महोत्सव हुने।
2: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: साझा खबरको शुरूमा नेपाली कांग्रेसको 15 महाधिवेशन। लोकतन्त्र सुदृढ़ बनाउने प्रतिबद्धता र दलहरू बीचको एक अर्कालाई आरोप प्रत्यारोप।
1: कांग्रेस सभापति गगन थापाले परम्परागत शैलीभन्दा बाहिर निस्केर निर्वाचन संगठन सुशासन र आर्थिक समुन्नतिलाई केन्द्रमा राख्दै 15 महाधिवेशनमा पेश गर्न भावी राजनैतिक मार्गचित्र सहितको राजनैतिक प्रतिवेदन तयार गरेको बताउनु भएको छ। राष्ट्रिय पुनर्जागरण र समुन्नतिलाई मूल आधार बनाउँदै तयार प्रतिवेदनमा उहाँले विगतमा कमजोरी स्वीकार गर्ने, नागरिकसँगको दूरी घटाउने र परिमाणका आधारमा नेतृत्वको मूल्यांकन गर्ने प्रणाली प्रस्ताव गर्नुभएको हो। निर्वाचनमा गठबन्धन नगर्ने उम्मेद्वार छनौटमा योग्यता र योगदानलाई प्राथमिकता दिने समेत कार्यविधि समेत बनाइएको छ। महाधिवेशनको उद्घाटन सत्रमा बोल्दै सभापति थापाले राजनैतिक प्रति बढ़दो वितृष्णाको अन्त्य गर्न पनि पार्टीमा युवा नेतृत्वको आवश्यक रहेको बताउनुभयो। उहाँले नेपालमा राजनीतिमाथि टीका टिप्पणीको अन्त्य आवश्यक रहेको समेत बताउनु भएको छ।
3: रोचक के भयो, नेपालमा एन्टी पोलिटिक्स मात्र भएन, एकैपटक अर्को ट्रेन्ड पनि आयो। त्यो अर्को ट्रेन्ड भनेको हाइपर पोलिटिक्स अर्थात अति राजनीतिकरण। एकातिर नागरिकले के भन्छ, मलाई राजनीतिसँग मनै छैन, घृणा लाग्छ, आई हेट पोलिटिक्स, मलाई पार्टीहरू मन पर्दैन, नेताहरू मन पर्दैन भन्छ, म राजनीतिको बारेमा कुरा गर्दिन भन्छ। तर अर्कोतिर के हुन्छ, च्यापसलमा, चोकमा, चौतारामा, विद्यालयमा, बेलुका फेसबुकमा, ट्विटरमा, इन्स्टाग्राममा, सबैतिर जम्मा एउटै मात्र कुरा हुन्छ। के को कुरा हुन्छ, राजनीतिको कुरा हुन्छ। सबैतिर राजनीति, च्या खाउ राजनीति, गीतमा राजनीति, संगीतमा राजनीति, हुँदाहुँदा कमेडीका सबै कार्यक्रममा राजनीति, सबैतिर हेर्नुहोस् त।
1: यसैबीच उद्घाटन सत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारका विषयमा पछिल्लो समय भइरहेका अटकलले कमजोर सरकार नबन्ने बताउनु भएको छ। नेपाली कांग्रेसको 15 महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै लामिछानेले दुई तिहाईको बहुमत प्राप्त सरकार ढल्छ भन्ने अटकलबाजी निराधार भएको समेत दावी गर्नुभयो।
4: बिना कुनै संकट, बिना कुनै उद्देश्य एक ठाउँमा आउँदा त्यसले संकट पैदा गर्छ भनेर मैले भनेकै थिएँ। तपाईँहरूलाई ताली बजाउन मन लागे पनि नलागे पनि त्यो सत्य साबित भएको छ, त्यो प्रमाणित भएको छ र त्यसले हामीलाई जन्मायो। म तपाईँहरूलाई फेरि पनि विनम्रतापूर्वक अनुरोध गर्न चाहन्छु, लोकतन्त्रको यति धेरै दुहाई पनि नदिनुहोस् कि लोकतन्त्रको सबै रक्षा हामीले नै गर्छौँ भनेर पुरै ठेक्कापट्टा लिने काम नगर्नुहोस्। लोकतन्त्रलाई खतरा छैन, खतरा भए जोगाउने जनता छन्।
1: नेपाल कम्युनिष्ट पार्टी नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले जेएनजी आन्दोलनपछि राजनैतिक परिवेश बदलिएको भन्दै यसले ठूला शक्ति भन्नेहरूलाई पनि एउटै बास्केटमा ल्याएको बताउनुभयो। लोकतन्त्रलाई संस्थागत गर्न एकपटक पुनः उठ्नुपर्ने भन्दै अध्यक्ष दाहालले शान्ति सम्झौतामा भएका विषयलाई पूर्णता दिन समेत आग्रह गर्नुभएको थियो।
5: अहिले जो समावेशी लोकतन्त्र सहितको संघीय लोकतान्त्रिक गणतन्त्र छ त्यो शान्ति सम्झौताको परिणामका रूपमा, शान्ति सम्झौताको अङ्गको रूपमा पनि छ। हामीले शान्तिका धेरै महत्वपूर्ण पक्षहरूलाई त सफलताका साथ टुङ्ग्याएका छौं, तर अझै केही चिज टुङ्ग्याउन बाँकी छ। त्यो चिज टुङ्ग्याइएन भने देश फेरि अर्को अप्ठ्यारो परिस्थितिमा जान सक्छ।
1: नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपाली कांग्रेससँग मिलेर लोकतन्त्रको रक्षा र देशको मुहार परिवर्तन गर्ने समय आएको समेत बताउनुभयो। उहाँले फेरि एकपटक लोकतन्त्रको संस्थागत गर्न जनताको खबरदारी आवश्यक रहेको समेत उल्लेख गर्नुभएको छ।
5: लोकतन्त्रको रक्षाका लागि फेरि एकपटक सामूहिक रूपमा उठ्नुपर्ने अवस्था आएको छ भन्ने कुरा पनि म तपाईँहरूका बीचमा राख्न चाहन्छु। जनताको जनादेश पछाडि बनेको बलियो सरकार स्थायित्वको आधार तयार गर्ने कुराको आधार बन्छ होला भन्ने कुराको विश्वास हामीले गरेका थियौं। हिजो एउटा आशंका थियो यो संविधानबाट स्थायित्व सम्भव छैन भन्ने कुरा धेरैलाई लागिरहेको थियो, तर 82 को चुनाव पछाडि जनताले एउटै राजनैतिक दललाई झण्डै 2/3 नजिक पुर्याए।
1: नेपाली कांग्रेसको 15 महाधिवेशन हिजोबाट काठमाडौँमा शुरू भएको छ। असोज 22 गतेसम्म चल्ने महाधिवेशनले कांग्रेसको नयाँ नेतृत्व चयन गर्नेछ।
0: सरकारले पृथ्वी राजमार्गको सवारी चाप कम गर्न, बारम्बार हुने सड़क अवरोधको दीर्घकालीन समाधान गर्न त्रिशुली नदी पारी वैकल्पिक मार्ग निर्माण गर्ने योजना अगाडि बढ़ाएको छ। यो वैकल्पिक मार्ग निर्माणका लागि सरकारले अध्ययन अगाडि बढ़ाएको हो। पछिल्लो समय रसुवाको भोटेको सीमा आएको बाढ़ीपछि अविरल वर्षाका कारण दुई पटक त्रिशुली नदीको कटान बढ़ेको र पहिरोका कारण पृथ्वी राजमार्गको कृष्णभीर र परेवा भीर छेद विच्छेद भई यातायात ठप्प भएपछि यो वैकल्पिक मार्गको फेरि चर्चा आएको हो। पृथ्वी राजमार्ग अन्तर्गत जोगीमारामा समेत पहिरोको कारण सड़क अवरूद्ध हुने जोखिम बढ़दै गएको छ। राष्ट्रिय योजना आयोगका सदस्य तथा आयोगका पूर्वाधार क्षेत्र हेर्नुहुने इन्जिनियर अर्जुन जंग थापाले बाढ़ी पहिरो जस्ता प्राकृतिक विपदका बेलामा पनि यातायात सञ्जाललाई निरन्तरता दिनु र पृथ्वी राजमार्ग अवरूद्ध हुँदा वैकल्पिक पहुँच सुनिश्चित गर्ने उद्देश्यले त्रिशुली नदी पारी वैकल्पिक मार्ग निर्माण गर्ने योजना अगाडि बढ़ाएको जानकारी दिनुभएको छ। पूर्वाधार विकास मन्त्रालय र राष्ट्रिय योजना आयोगको संयुक्त बैठकले त्रिशुली पारी वैकल्पिक मार्ग निर्माणका लागि अध्ययन गर्न नेपाल जियोटेक्निकल सोसाइटीलाई जिम्मेवारी दिने निर्णय समेत गरेको छ। यसैबीच नेपालका लागि चीनका राजदूत चाङ माओमिङले कोराला नाकालाई थप सहज र सुरक्षित बनाउने प्रतिबद्धता जनाउनु भएको छ। मुस्ताङ आउनुभएका राजदूत चाङले कोराला नाकाबाट हुने व्यापार पारवहन र आवतजावत व्यवस्थित तथा सुरक्षित बनाउन आफ्नो तर्फबाट पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो। नेपाली चाडपर्व नजिक आएको बाढ़ी पहिरो र काली गण्डकी नदी कटानले उत्तर दक्षिण जोड्ने प्रमुख व्यापारिक मार्ग काली गण्डकी करिडोरको बेनी जोमसोङ कोराला सड़क खण्ड अवरूद्ध भएपछि चीनसँग निकासी र पैठारीमा प्रत्यक्ष असर परेको छ। 7 सदस्यीय टोलीको नेतृत्व गरे कोराला नाकाबाट सदरमुकाम जोमसोङ पुगेर राजदूत चाङले कोराला नाकालाई प्रभावकारी बनाउन चीन सरकारले सबै किसिमको सहयोग गर्ने प्रतिबद्धता जनाएको छ। यसैबीच निषेधित क्षेत्रको पार्किङ र अनाधिकृत रूपमा सड़कमा राखिएको माल सामानका कारण सड़क घटना दुर्घटनाहरू बढ़न थालेपछि पार्किङको व्यवस्थापनका लागि छुट्टै छलफल भएको छ। पूर्वाधार विकास मन्त्री सुनिल लम्सालका तर्फबाट सड़क सुरक्षा सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक प्रतिनिधि सभामा दर्ता समेत भइसकेको छ। सड़क सुरक्षा सम्बन्धी छुट्टै कानून अगाडि बढ़ाइएको छ। एकीकृत कानून निर्माणका लागि राष्ट्रिय सभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिले तत्कालीन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई नीतिगत निर्देशन दिएको थियो। विधेयकले सड़क सुरक्षाका लागि तीनवटै तहका सरकारको समन्वय र नागरिकलाई समेत उत्तरदायी बनाउने व्यवस्था प्रस्ताव गरेको छ।
1: गएको 10 महिनामा स्कप टाइफस संक्रमणबाट 7 जनाको मृत्यु भएको पुष्टि भएको छ। स्वास्थ्य सेवा विभाग अन्तर्गतको इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार जनवरीदेखि अक्टोबर 1 देशभर 9,923 जनामा संक्रमण पुष्टि भएको हो। महाशाखाको पछिल्लो स्थिति अनुसार संक्रमण स्कप टाइफसको संक्रमण 74 जिल्लामा फैलिएको छ। प्रदेशगत रूपमा हेर्दा सबैभन्दा धेरै संक्रमित लुम्बिनी प्रदेशमा 2,779 जना रहेका छन्। स्कप टाइफस विशेष गरी झाड़ी घाँस तथा जंगल क्षेत्रमा पाइने संक्रमित किराको टोकाईबाट सर्छ। त्यसले झाड़ी तथा घाँसे क्षेत्रमा जाँदा सावधानी अपनाउन किटजन्य रोग विज्ञ डाक्टर गोकर्ण दाहालले आग्रह समेत गर्नुभयो।

0: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशभरि प्रसारण भइरहेको साझा खबरमा मौसम फेरिँदै गर्दा बालबालिकामा हुन सकेको जोखिम,
1: श्वास प्रश्वास सम्बन्धी रोग चाहिँ दमा पनि भयो, श्वास प्रश्वासको संक्रमणको रोग, यो दुइटै चाहिँ देखे अनुसार ठ्याक्कै शरद ऋतुमै त भने तर जाडोयाममा चाहिँ धेरै नै बढेर जान्छ।
2: चाड़ पर्वका लागि अग्रिम टिकट बुकिङ यही हप्ताबाट खुल्ने, विपद पछिको पुननिर्माणमा स्रोत व्यवस्थापन चुनौती बन्दै लगायतका खबर र कार्टुन बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
3: आजकल बाल विवाहको कुरा आउँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ,
4: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
3: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
4: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
3: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
4: छोराछोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउँ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
3: बाल विवाह रोकौं, छोराछोरीको सपना जोगाऊ, शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
4: बाढ़ी प्रभावित क्षेत्रमा मरेका पशुको व्यवस्थापन र घाइते पशुको उपचार चुनौतीपूर्ण बनेको छ। यस्तो अवस्थामा किसानले के गर्ने?
3: मरेका पशुपन्छीबाट रोग फैलिन सक्ने हुँदा पानीको स्रोत भन्दा केही टाढा गहिरो खाडल खनी गाड्नुपर्छ। यसरी गाड्दा निसंक्रमणका लागि चुनाको प्रयोग गर्नुपर्छ। पशुपन्छी बीमा गरिएको छ भने क्षतिको फोटो तथा भिडियो खिचेर राख्नु पर्दछ र क्षति सम्बन्धी विवरण तुरन्त बीमा कम्पनीमा जानकारी गराउनुपर्छ।
5: पशुको दाना पानी, पशुपक्षीको लागि सफा पानीको व्यवस्था गर्नुहोस् र आवश्यकता अनुसार प्राविधिकको सल्लाहमा पानीलाई निर्मलीकरण गरी प्रयोग गर्नुहोस्। भिजेको, ओसिलो, ढुसी परेको दाना पराल खुवाउनु हुँदैन। पशुपक्षीलाई एकै पटकमा धेरै दाना नखुवाऊ। दानाहरूको भण्डारण गर्दा सुक्खा ठाउँमा ओस नभएको, हावा खेल्ने र भुइँबाट माथि उठाई मात्र राख्नुपर्छ। पशुपक्षीलाई एकै पटकमा धेरै दाना नखुवाउनुहोस्।
4: पशु स्वास्थ्य, भ्यागुते, चरचरे, लम्पी स्किन, पटके लगायतका संक्रामक रोगहरू फैलन सक्ने हुँदा रोकथामका लागि पशु चिकित्सक वा पशु स्वास्थ्य प्राविधिकको सल्लाहमा खोपको प्रयोग गर्नुपर्छ।
5: नेपाल सरकार, पशु सेवा विभाग, संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठन एफएओ तथा अकोराब सीआईएनद्वारा जनहितका लागि जारी सन्देश।
6: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाई अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएनको साझा खबर सुन्दै हुनुहुन्छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाका खबर।
2: आजको कान्तिपुरको पहिलो पृष्ठमा कांग्रेस महाधिवेशनमा दलहरूको मुख्य सरकार राष्ट्रिय मुद्दामा सहकार्य सरकारप्रति प्रश्न शीर्षकमा गंगा विसी र कुलचन्द्र न्यूपानेले लेख्नु भएको खबर प्रकाशित छ। त्यस्तै दीपक भट्ट सिन्धुपाल्चोक कारागार सरुवा शीर्षकमा गौरव पोखरेलले लेख्नु भएको खबर प्रकाशित छ। कारागार व्यवस्थापन विभागले नक्कु कारागारमा रहेका विवादास्पद व्यवसायी दीपक भट्टलाई सिन्धुपाल्चोक सरुवा गरेको छ। विभागले शनिबार पठाएको पत्रपछि कारागार कार्यालय नखुले उहाँलाई सिन्धुपाल्चोक पठाएको हो। भित्रपृष्ठमा ग्यास अभावले बढ़ायो विद्युतीय चुलोको आयात शीर्षकमा प्रकृति दाहालले लेख्नु भएको खबर प्रकाशित छ। ग्यास पाइने नपाइने अनिश्चितताका कारण उपभोक्ताले खाना पकाउने वैकल्पिक माध्यमका रूपमा विद्युतीय चुलो खोज्न थालेका छन्। अझै खुलेन दशैंको अग्रिम टिकट बुकिङ शीर्षकमा विमल खतिवड़ाले लेख्नु भएको खबर भित्रपृष्ठमा छ। गएको सोमबार दशैंका लागि एक साताभित्रै सार्वजनिक सवारीको टिकट बुकिङ खुला गर्ने योजना बनाएका यातायात व्यवसायी एवं सरकार सम्बद्ध पक्षले अझै आलटाल गरिरहेका छन्। दशैं नजिकै गएको र सर्वसाधारणले पनि अग्रिम टिकट खोज्न थालिसकेका छन् भने बुकिङ नखुलेपछि अन्यल बढ़न थालेको छ। यातायात व्यवस्था विभागका महानिर्देशक राजीव पोखरेलले भने सोमबार अर्थात आज बाट सरकारवाला निकायसँग छलफल गरेर अग्रिम टिकट खोल्ने बारे निर्णय गर्ने समेत बताउनु भएको छ। काठमाडौँ उपत्यकाका ठाउँ ठाउँमा यात्रु सहायक कक्षहरू खोल्ने क्रम पनि शुरू भएको छ र यसै साताबाट अग्रिम टिकट बुकिङ खुला गर्ने यातायात व्यवसायहरूले बताउँदै आएका छन्। नयाँ पत्रिकाको भित्र पृष्ठमा सातमै प्रति मन 8,000 बढ़्यो अलैचीको मूल्य, अलैचीको मूल्य हिजो प्रति मन 88,000 पुगेको खबर प्रकाशित छ। यो ताप्लेजुङबाट केशव प्रसाद भट्टराईले लेख्नु भएको खबर प्रकाशित भएको हो। अलैचीको मूल्य एक सातामा अग्रिम 40 केजी 8,000 बढ़ेको छ। प्रति अघिल्लो साता प्रति मन 80,000 कारोबार भएको अलैचीको मूल्य हिजो भने 88,000 पुगेको हो। अलैची व्यवसायी कमल बरालले हिजो ताप्लेजुङमा प्रति मन 88,000 किनबेच भएको बताउनु भएको छ। त्यस्तै नागरिक उड्डयन प्राधिकरण विभाजन गर्ने विधेयक तेस्रो पटक संसदमा शीर्षकमा कृष्ण रिजालले लेख्नु भएको खबर प्रकाशित छ। फागुन 2067 राष्ट्रिय सभामा क्यान विभाजन गर्ने विधेयक दर्ता भए असोज 2079 पारित भएको थियो, तर विधेयक विचाराधीन रहेकै अवस्थामा प्रतिनिधि सभाको कार्यकाल सकिएपछि निष्क्रिय बनेको थियो। त्यस्तै माघ 2081 पुनः क्यान टुक्र्याउने विधेयक सरकारले प्रतिनिधि सभामा लगेको थियो, तर विधेयक विचाराधीन रहेकै अवस्थामा संसद विघटन भयो र विधेयक पुनः निष्क्रिय बनेको थियो। सरकारले नेपाल नागरिक उड्डयन प्राधिकरण क्यानलाई नियामक र सेवा प्रदायक गरी दुई संस्थामा विभाजन गर्ने गरी दुईवटा विधेयक शुक्रबार संसदमा दर्ता गराएको छ।
0: त्यस्तै गरी गोर्खापत्र दैनिकमा हेटौँडा ढल्केबर 400 केबी प्रसारण लाइन 2 सातामा चार्ज हुँदै पूर्वपश्चिम विद्युत प्रवाहको मेरुदण्ड तयार शीर्षकमा खबर लेखिएको छ। स्थानीयको अवरोध तथा न्याय निरूपणमा भएको ढिलाइ, वन क्षेत्र प्रयोगको अनुमति प्राप्ति लगायतका कारण 12 वर्षसम्म निर्माणाधीन रहेको हेटौँडा ढल्केबर 400 केबी प्रसारण लाइन अब भने निर्माण सम्पन्नको अवस्थामा पुगेको खबर लेखिएको छ। त्यस्तै गरी अर्थमन्त्री अमेरिकामा पुननिर्माणलाई सहायता जुटाइने शीर्षकमा खबर छ। भुटेकोशी बाढ़ीपछिको पुननिर्माणका लागि आवश्यक थप सहायता परिचालन गर्नका लागि अर्थमन्त्री डाक्टर सोनिम वाग्ले संयुक्त राज्य अमेरिका पुग्नु भएको छ। भ्रमणका क्रममा अर्थमन्त्री वाग्ले हिजो वाशिङटन डीसीमा अमेरिकाका अर्थमन्त्रीसँग भेटघाट गर्नुभएको छ। त्यस्तै गरी स्याप्रो हाइड्रोबाट परीक्षण उत्पादन, रूकुम पश्चिममा स्थानीय तहको संयुक्त लगानी शीर्षकमा खबर लेखिएको छ। रूकुम पश्चिमका स्थानीय तहको संयुक्त लगानीमा निर्माण भएको स्याप्रो हाइड्रोको परीक्षण उत्पादन शुरू भएको छ। स्याप्रो पावर कम्पनी प्रवर्धकको जलविद्युत आयोजना 3.3 मेगावाट क्षमताको रहेको छ। योजना निर्माण सम्पन्न भई उत्पादन शुरू भएपछि आयोजनाको परीक्षण शुक्रबारबाटै शुरू भएको अध्यक्ष धनवीर ओलीले जानकारी दिनुभएको छ। त्यसै गरी हिल्सा नाकाबाट जड़ीबुटी निकासी गर्ने सहमति भएको छ। उत्तरी हुम्लाको हिल्सा नाकाबाट 29 प्रकारका जड़ीबुटी निकास गर्न चीनले सहमति दिएको खबर गोर्खापत्र दैनिकमा लेखिएको छ। त्यस्तै गरी कफी खेतीबाट आमदानी लिँदै काभ्रेका किसान, मुलुकको मध्यपहाड़ी क्षेत्रको पाखा पखेरामा कफी खेतीको निम्ति उपयुक्त क्षेत्र मानिन्छ। विशेष गरी अरेबी जातका कफीको उत्पादनका लागि उपयुक्त हावापानी र माटो भएकोले पहाड़ी जिल्लामा यसको व्यावसायिक खेती विस्तार हुँदै गएको

0: स्रोतको व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको छ। जलवायुजन्य विपदको क्षति बढ़दै गएपछि त्यसको निर्माण र उत्थानशील विकासका लागि आवश्यक स्रोत व्यवस्थापन सरकारका लागि ठूलो चुनौती बनेको छ। भोटेकोशी रसुवा बाढ़ीबाट भएको क्षतिको पुनर्निर्माणका लागि अहिले धेरै समस्याहरू देखिएका छन्। स्रोत जुटाउनको लागि सरकार तथा स्थानीय सरकारलाई हम्मे परिरहेको छ। यसैबीच प्रांगारिक मल अनुदान सम्बन्धी कार्यविधि निर्माण अन्तिम चरणमा शीर्षकमा कारोबार दैनिकमै खबर छ। प्रांगारिक मल अनुदान तथा वितरण सम्बन्धी कार्यविधि र मापदण्ड निर्माणको काम अन्तिम चरणमा पुगेको छ। गत वर्ष कार्यविधि र मापदण्ड बन्न नसक्दा यो कार्यक्रम अल्पत्र परेको थियो, तर यस वर्ष भने यसलाई बढ़ाउने अन्तिम तयारी गरिएको छ। मन्त्रालयका सहसचिव डाक्टर रामकृष्ण श्रेष्ठले जानकारी दिनुभएको छ। यसैबीच नेपालकै पहिलो पोडवे विराटनगरमा निर्माण हुने खबर विराटनगरबाट विनोद सुवेदीले नागरिक दैनिकमा लेख्नु भएको छ। पोडवे निर्माणका लागि समझदारी पत्रमा हस्ताक्षर समेत भइसकेको कोशी प्रदेश लगानी प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक डाक्टर सरोज कोइरालाले जानकारी दिनुभएको छ। कोइरालाका अनुसार विराटनगरको रानी भन्सारदेखि सुनसरीको भेडीटारसम्म पोडवे बनाउने भए पनि पहिलो चरणमा पायलट प्रोजेक्टका रूपमा रानीदेखि विराटनगर बस पार्कसम्म निर्माण गर्न लागि हो।
1: साझा खबरमा अब विदेशका खबर। फ्रान्समा पछिल्लो समय विद्यार्थीको आन्दोलन चर्किँदै गएको छ। केही विद्यार्थीले विद्यालयका प्रवेशद्वारहरू अवरूद्ध गरेका छन् भने कतिपय स्थानमा सुरक्षाकर्मीले प्रदर्शन नियन्त्रण गर्न असुर ग्यास प्रहार गरेको छ। सरकारले विद्यार्थीका केही माग जायज रहेको स्वीकार गरे पनि हिंसात्मक गतिविधि स्वीकार्य नहुने जनाउँदै आएको छ। शिक्षा मन्त्रालयका अनुसार करिब 735 शैक्षिक संस्थाहरू प्रदर्शनबाट प्रभावित भएका छन्। भोलि थप ठूलो प्रदर्शनको तयारी भइरहेको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। मलेसियाबाट करिब 1500 म्यानमारी नागरिक स्वदेश फर्किएका छन्। म्यानमारको एक सरकारी अधिकारीका अनुसार उनीहरूलाई युद्धको अवस्थाबाट प्रभावित देशमा फर्काइएको हो। आम मानव अधिकार सम्बन्धी संस्थाले भने उनीहरूको सुरक्षाबारे पर्याप्त सुनिश्चितता नभएको भन्दै चिन्ता बढ़ेको बताएको छ र इथोपियामा बढ़दो हिंसा छिमेकी देशहरूमा फैलिन सक्ने चिन्ता बढ़ेको भन्दै इजिप्टका राष्ट्रपति अब्देल फताह अल सिसीले अफ्रिकी नेताहरूको बैठक अघि संवादका लागि आग्रह गर्नुभएको छ। अन्तर्राष्ट्रिय समाचार एजेन्सीका अनुसार सो छलफलपछि मात्रै हिंसात्मक गतिविधि नियन्त्रण गर्न सकिने उल्लेख गरिएको छ। इथोपियाको द्वन्द बैठकको मुख्य एजेण्डा नै सो विषय रहेको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका हुन्।
0: आईसीसी क्रिकेट विश्वकप 2 अन्तर्गत ओमानमा हुने ओमान क्यानाडा र नेपाल बीचको श्रृंखला खेल्नका लागि नेपाली टोली त्यसतर्फ पुगेको छ। त्यसका लागि नेपालले ओमान पुगेर तयारीका साथै एक अभ्यास खेल पनि खेल्नेछ। नेपाली टोली हिजो राति नै ओमानका लागि प्रस्थान गरेको हो। नेपालका लागि यस श्रृंखला निकै महत्वपूर्ण मानिएको छ। नेपालको ओडीआई मान्यता जोगिने र लीग दुईमा कुन स्थानमा रहन्छ भन्ने यही श्रृंखलाबाट टुंगो लाग्नेछ। श्रृंखलाका लागि यसअघि एसीसी प्रिमियर कपमा खेलेको टोलीबाट एक परिवर्तन गरिएको छ भने एक खेलाड़ी थपिएका छन्। यसैबीच काठमाण्डुको एनआरटी क्लब तेस्रो अन्तर्राष्ट्रिय आमन्त्रण पछाडि शनिश्चर्य गोल्ड कपको सेमी फाइनलमा प्रवेश गरेको छ। गत वर्षको विजेता सलाइस फुटबल क्लबलाई 2-0 हराउँदै एनआरटी सेमी फाइनलमा प्रवेश गरेको हो। झापा 11 र ललितपुरको 3-स्टार फुटबल क्लब बीच आज खेल हुनेछ। पछाडि शनिश्चर्य गोल्ड कपका विजेताले 6,00,000 रूपियाँ पाउनेछन्। ताप्लेजुङको सिरिजंगा गाउँपालिका 5 खेवाङमा आगामी कार्तिक 16 गतेदेखि खेलकुद महोत्सव हुने भएको छ। खेवाङ स्पोर्ट्स क्लबले आयोजना गर्ने खेल कार्तिक 16 21 6 दिनसम्म चल्ने भएको छ। क्लबका अध्यक्ष विनम माओका अनुसार विगतका वर्षहरूमा जस्तै यस वर्ष पनि विशेष महोत्सवका रूपमा खेललाई अगाडि बढ़ाउन लागेको हो। खुल्ला पुरूष फुटबल प्रतियोगिताका विजेताले 1,55,583 र उपविजेताले 1,05,583 रूपियाँ पुरस्कार पाउनेछन्।
1: मौसम फेरिएसँगै बालबालिकामा हुन सक्ने संक्रमणको जोखिम, अभिभावकले ख्याल गर्नुपर्ने पक्ष कुराकानी, कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
2: प्याजको बिरता लिनुभयो त? एनसेल प्याक किन्नुभयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 2%सम्म क्याश फिर्ता एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
3: 3 महिना तिर्नुहोस्, 7 महिना चलाउनुहोस्। क्लासिक टेकको 200 Mbps इन्टरनेट 7 महिनाको लागि मात्र रु 5,000

0: 200 मा, साथै क्यारो टिभी एपमा पाउनुहोस् 200 भन्दा बढी एचडी र एसडी टिभी च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र आइपीटीभी अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस 9709184147। शर्तहरू लागू हुनेछन्।
1: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
2: साझा खबरमा अब बालबालिकाको स्वास्थ्यको कुरा। मौसम फेरिँदै गर्दा बालबालिकामा विभिन्न रोगको संक्रमण देखा पर्ने गर्दछ। मौसम फेरिँदै गर्दा बालबालिकामा देखिने स्वास्थ्य जोखिम, अप्नाउनु पर्ने पक्ष र सावधानीका विषयमा हामीले बाल रोग विशेषज्ञ डाक्टर अर्चना नेपालसँग कुराकानी गरेका छौं।
3: पानी पर्ने सिजनमा हुने डायरिया भनेको चाहिँ यो पानी खानाबाट सर्ने किसिमको झाडा बहला अहिलेलाई एकदम धेरै नै छ भने पछिको यो विन्टर डायरिया भनिन्छ, जसमा चाहिँ भाइरल डायरिया तिनीहरू बढेर जान्छ। श्वास प्रश्वास सम्बन्धी रोग, दमा पनि भयो, श्वास प्रश्वासको संक्रमणको रोग, यो दुइटै चाहिँ हामीले देखे अनुसार यो जाडोयाममा, ठ्याक्कै शरद ऋतुमै त भन्यो नि त, जाडोयाममा चाहिँ धेरै नै बढेर जान्छ। अब मंगिर पुसबाट त हाम्रो जाडो सुरु भइहाल्छ, मंगिरतिरबाट होइन, त्यो भएपछि त्यो समयमा चाहिँ यो फ्लू रोग भनिन्छ, फ्लू बढेर जान्छ। हजुरको ब्रोन्कियोलाइटिस भन्छौँ हामीले, निमोनियाकै एक प्रकार हो, त्यो पनि एकदम बढेर जान्छ। स्या स्या हुने नानीहरूलाई चाहिँ जाडो महिना आएपछि स्या स्या बढेर जाने सम्भावना धेरै हुन्छ। सो यो किसिमको रोगहरू चाहिँ बढेको पाइन्छ जाडोयाममा।
2: यस्ता रोगहरूबाट बच्नलाई चाहिँ के गर्ने होला?
3: यस्ता रोगहरूबाट बच्नको लागि चाहिँ नम्बर एक खोपै भने, मैले फेरि पनि धेरैचोटि खोप भनिसकेँ, खोपलाई हामीले खोप तालिका अनुसार खोप छुटाउनै भएन, तपाईँले सक्नुहुन्छ भनेदेखि एडिसनल खोप भनिन्छ, त्यो पनि आफ्नो नानी बाबुलाई लगाइदिनु भयो भने त्यसबाट पनि हामी जोगिने भयौँ होइन। यो चाहिँ थप खोप हो जुन पैसा तिरेर लगाउनु पर्ने हुन्छ। दोस्रो गर्न सकिने भनेको खानपानमा हामीले ध्यान दिनु पर्यो, किनभने पोषणयुक्त खाना असल बानी जुन बाहिर खेल्नु पर्यो, केटाकेटीले चाहिँ भिडियो गेममा अड्किनु भएन, बाहिर गएर खेल्ने दौडिने गराउन सक्नु भयो, पोषणयुक्त खाना खुवाउनु भयो र बच्चा ऊ चाहिँ ओभरअल हेल्दी भनिन्छ नि, त्यो भयो भनेदेखि चाहिँ उसको रोगसँग लग्ने क्षमता बढेर जान्छ। त्यो किटाणुले उसलाई संक्रमण नगर्ने भने पनि, संक्रमण गरे पनि उसले त्यसलाई पछार्न सक्छ, त्यो भएपछि रोग लाग्ने पाउनु भएन। सो यो चिजमा चाहिँ हामीले ध्यान दिनुपर्ने।
2: यहाँले खोपको कुरा गर्दै गर्दाखेरि चाहिँ खोप चाहिँ हामीले कस्तो उमेरको बालबालिकालाई कस्तो खालको खोपहरू लाउने भन्ने केही छ?
3: मैले सरकारले जे लगाइरहनु भएको छ त्यस्तै एकचोटि भन्छु, जन्मिने बित्तिकै हामीले बिसिजी लगाउँछौ, त्यसपछि 6, 10 र 14 हप्ता भनिन्छ, जसमा चाहिँ धेरैवटा खोप पर्छ। जस्तै पेन्टारालिङ भनेर त्यसमा 5 थरीको चिज आउँछ, त्यसपछि निमोनियाको खोप छ पिसिबिटेन, त्यही बेलामा लगाउँछौ, अर्को झाडु पखालाको खोप छ रोटा भनेर, त्यो पनि त्यही बेलामा लगाउँछौ, पोलियोको पनि लगाउँछौ, त्यही खोपको रिपिट हुन्छ 10 हप्तामा र 14 हप्तामा चाहिँ यो पेन्टाभ्यालेन्ट 5 वटावाला रिपिट लगाउँछौ, पोलियोको चाहिँ

0: पूर्ण चिकित्सकको सुझाव।
1: फ्रान्समा विद्यार्थीको आन्दोलन चर्किँदै मलेसियामा 1500 म्यानमारी नागरिक स्वदेश फर्किएपछि सुरक्षा चुनौती। इथोपियामा हिंसा बढ़ेपछि छलफलका लागि इजिप्टका राष्ट्रपतिको आग्रह।
0: र ओमन क्यानाडा र नेपाल बीचको श्रृंखला खेल्न नेपाली क्रिकेट टोली ओमनमा पत्थरी शनिचरे गोल्ड कपमा आज झापा 11 र ललितपुरको 3 स्टार भिड्ने ताप्लेजुङमा खेलकुद महोत्सवको आयोजना।
1: साझा खबरको अन्त्यमा कार्टुन हामीले कान्तिपुर दैनिकबाट लिएका छौं। यहाँ साइकलमा दुईवटा ग्यासका सिलिण्डर पछाडि मरिमरि राखेर घिच्याएर अगाडि लगिरहेको दृश्य देखिन्छ। माथि झ्यालबाट एकजना व्यक्तिले ग्यास आउँछ कि भन्ने आशा गर्दै यसो हेरिरहेको देखिन्छ। अनि त्यहाँ ती व्यक्तिले बोल्दैछन्, खाली सिलिण्डर, पुराना कागज, यसरी घर घरको सिलिण्डर संकलन गरेको दृश्यलाई यहाँ व्यङ्ग्यको रूपमा प्रस्तुत गरिएको छ।
0: हस्त प्राविधिक साथी रवि तितालाई धन्यवाद। अहिलेलाई दीपक आचार्य र सन्तोष गन्धर्व विदा भयो। तपाईँको आजको दिन शुभ होस्। नमस्कार।

छौ र त म छु, तिमी छैनौ त म कहाँ छु? तिमी छौ र त म छु, तिमी छैनौ त म कहाँ छु?

खुसी रहोस्, मर्न परे मै मरौ, मेरो देश बाँची रहोस्।

0: time check. It's 7 AM.
1: अहिले बिहानको 7 बजेको छ।

0: हेलम्बु एफएम 89.6 मेगाहर्ज।
1: अब तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम मुक्तिको मार्ग। न्यानो अभिवादन मेरा आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरूलाई। आज हामी दुई भाइ फेरि पनि हजुरको माझमा पूर्ण उपस्थित भइसकेका छौं र हामी आशा गर्दछौं कि तपाईँहरू सबैजना एकदमै आराम अनि कुशल हुनुहुन्छ र आजको अध्ययनको निम्ति पनि एकदमै तयारी अवस्थामा आफ्नो परिवार साथीभाइको साथमा आफ्नो रेडियोको सामुने आइसक्नु भएको छ भनेर। र आउनुहोस् अब ढिला नगरिकन हाम्रो यो कार्यक्रम मुक्तिको मार्गलाई निरन्तर अघि बढाऊ। दाइ, अघिल्लो अध्ययनहरूमा हामीले एफिसीको पुस्तकबाट ख्रिस्टमा पाएको हाम्रो नयाँ जीवन, नयाँ पहिचान र त्यस अनुसार जिउनुपर्ने जीवनबारे चाहिँ हामीले सिक्दै आएका छौं भने आजको दिनमा चाहिँ हामी कुन विषयवस्तुमा रहेर चाहिँ यो अध्ययनलाई अगाडि बढाउनेछौ?
2: भाइ, आज हामी एफिसीको पुस्तक पाँच अध्यायको पद एकदेखि पाँचसम्मको खण्डहरू लिएर पावलले ख्रिस्टियन जीवनको अत्यन्त व्यावहारिक पक्षलाई अगाडि बढाएको कुरालाई हामी हेर्नेछौ। हामी परमेश्वरका प्रिय सन्तान हौं भने हाम्रो जीवनमा पनि उहाँको चरित्र देखिनुपर्छ। त्यसैले पद एकमा पावल भन्छन्, परमेश्वरका प्रिय सन्तानहरू झैं उहाँको अनुकरण गर्ने हो।
1: त्यसो भए दाइ, परमेश्वरको अनुकरण गर्ने भन्नाले के बुझिन्छ? के हामी परमेश्वर जस्तै बन्न खोज्नुपर्छ?
2: यहाँ परमेश्वरको अनुकरण गर्नु भनेको उहाँको स्थान लिन खोज्नु होइन, यसको अर्थ उहाँका गुणहरू हाम्रो जीवनमा प्रतिबिम्बित हुनु हो। विशेष गरी हामीले परमेश्वरको प्रेमलाई आफ्नो जीवनमा देखाउनुपर्छ। हामी परमेश्वरका सन्तान हौं भन्ने कुरा केवल हाम्रो बोलीमा होइन, हाम्रो व्यवहारमा पनि देखिनुपर्छ।
1: भनेपछि दाई, यसले त ख्रिस्टियन जीवन र प्रेमको वास्तविक नमूना नै ख्रिस्ट हुनुहुन्छ भन्ने देखाउँछ नि, होइन र?
2: ठिक भन्नुभयो भाइ। आजको अध्ययनको महत्वपूर्ण कुरा पनि यही हो। ख्रिस्टले हामीलाई प्रेम गर्नुभयो र आफूलाई हाम्रो निम्ति अर्पण गर्नुभयो। त्यसैले हाम्रो प्रेम केवल शब्दमा सीमित हुनु हुँदैन। ख्रिस्टको प्रेम त्याग गर्ने, अरूको भलाइ खोज्ने र आफूलाई अर्पण गर्ने प्रेम हो। त्यसैले आउनुहोस् आजको हाम्रो यो मुक्तिको मार्ग अध्ययनको यात्रालाई शुरू गरौं र साँचो सत्यलाई थाहा गरौं।
3: मित्र, प्रभु येशु ख्रिष्टको मधुर र उच्च नाममा तपाईँ सबैलाई मेरो जयमसी छ। साथै आज पनि म तपाईँ सबैलाई यस बाइबल अध्ययन कार्यक्रममा स्वागत गर्न चाहन्छु। आउनुहोस् हामी छोटो प्रार्थना गरौं। सामर्थ्य बुबा, हामी तपाईँलाई धन्यवाद दिन्छौ किनकि तपाईँको अनुग्रहको परिणाम स्वरूप आज पनि हामीले यो अवसर पाएका छौं कि हामी तपाईँको वचनबाट देख्न सकौं, अध्ययन गर्न सकौं। प्यार प्रभुजी, हामी हरेकसँग आफ्नो वचनको माध्यमद्वारा बातचित गर्नुहोस्। हाम्रो जीवनका कमजोरीहरू जुन छन् त्यसलाई आफ्नो वचनद्वारा विजयी हुन सहायता गर्नुहोस्, ताकि हामी आत्मिकतामा अझ धेरै तपाईँको नजिक हुन सकौं। धन्यवाद दिँदा यो छोटो प्रार्थना प्रभु येशु ख्रिस्टको नाममा माग्दछु, आमेन। आज हामी परमेश्वरको वचन अध्ययन एफिसी पाँच अध्यायबाट देख्न आरम्भ गरिरहेका छौं। यहाँ हामी मुख्य विषयको रूपमा चर्च दुलही हुने छिन् भन्ने विषय अन्तर्गत चर्चको मगनी, चर्चको अनुभव र चर्चको उम्मीद वा आशाको बारेमा देख्नेछौ। यहाँ रूपकहरूको खास सम्मिश्रण छ। एफिसी चार अध्यायमा चर्चलाई नयाँ मानिस भनिएको छ र अहिले एफिसी पाँच अध्यायमा चाहिँ चर्च दुलही हो। यो अध्यायको जोड चाहिँ भविष्यको कुरातिर छ, यानी चर्च दुलही हुनेछिन्। चर्च आज दुलही होइन, चर्च संसारमा हिँड्ने नयाँ मानिस हो र चर्चको ख्रिस्टसँग मगनी मात्र गरिएको छ, तर अहिलेसम्म उहाँसँग चर्चको विवाह भएको छैन। यो विवाह हुने काम अहिलेसम्म स्थान लिएको छैन। चर्च र्याप्चर पछि, यानि चर्च जुन सत्य विश्वासीहरू हुन् स्वर्गमा उठाइ लगिएपछि ख्रिस्टसँग त्यस बेला विवाह हुनेछ। चर्च त्यस बेला उहाँको दुलही हुनेछन्। प्रकाश 21 अध्याय 2-9 पदमा भनिएको छ, अनि म युहन्नाले पवित्र शहर नयाँ यरूसलेमलाई परमेश्वर तर्फबाट स्वर्गदेखि तल झरिरहेको देखे, जो आफ्ना पतिका निम्ति सिंगारिएकी दुलही झैं तयार भएको थियो, अनि जुन 7 स्वर्गीय दूतहरूसँग 7 आखिरी महामारीहरूले भरिएका 7 कचौराहरू थिए। ती मध्ये 1 मका आए र यसो भन्दै मसँग कुरा गरे, यहाँ आऊ, म तिमीलाई दुलही अर्थात थुमाकी पत्नी देखाउनेछु। मित्र, यो पृथ्वीमा तपाईँ र म भावी यानी भविष्यको दुलहीको रूपमा हिँड्नु पर्दछ। अहिले हाम्रो उहाँसँग मगनी मात्र भएको छ। दोस्रो कुरन्थी 11:2 पदमा भनिएको छ, किनकि एउटी चोखी कन्याको रूपमा तिनीहरूलाई ख्रीष्टका अर्पण गरौं भनेर मैले एउटा पतिको लागि तिमीहरूको मगनी गरिदिएको छु। जब कुनै केटीको मगनी हुँदछ र आफ्नो विवाहको निम्ति तयार गरिरहेकी हुन्छन्, त्यस बेला तिनीसँग आफ्ना पुराना बोयफ्रेण्डहरू प्रेमीहरूसँग आफ्ना समय बिताउँदैन, तिनी ती कुनैसँग हिँड्दैन, तिनी एक दिन कान्छासँग फिल्म सिनेमा हेर्न जान्छन्, अर्को दिन साइलासँग अनि अर्को दिन रामबहादुरसँग सिनेमा हेर्न जान्दिनन्। तिनको मगनी भइसकेको छ। तिनीसँग ती कुनैसँग अब कति पनि रुचि छैन। मित्र, हामी ख्रीष्टसँग मगनी भइसकेको विश्वासीहरूले गर्दा कसरी संसारले जस्तै जीवन जिउन सक्छौ? हामी कुनै दिन ख्रीष्टका पेश गरिन उपस्थित गरिन गइरहेका छौं। हामी उहाँसँग पूरा अनन्त कालभरि रहन गइरहेका छौं र उहाँ हाम्रो प्रभु र हाम्रा स्वामी हुन गइरहनु भएको छ। त मित्र, आज हामी ख्रीष्टसँग चर्चको मगनी भइसकेको तथ्य विषय अन्तर्गत एफिसी 5:1-5 पदसम्मबाट वचन देख्नेछौ। एफिसी 5:1-2 पदमा भनिएको छ, यसकारण तिमीहरू प्रिय बालकहरू झैं परमेश्वरका देखा सिकी गर्नेहरू हौ, अनि प्रेममा हिँड, जसरी ख्रीष्टले पनि हामीलाई प्रेम गर्नुभयो र मिठो बास्न दिने सुगन्ध हुनको लागि भेटी र बलिदानको रूपमा आफैलाई हाम्रा निम्ति परमेश्वर कहाँ अर्पण गर्नुभयो। पदेकमा उल्लेखित शब्द यस कारणले 4 उल्लेखित सम्पूर्ण कुराहरूको जोड्दछ, जहाँ हामीले देखेका थियौं कि नयाँ मानिसको रूपमा यो पृथ्वीमा चर्चको यानी विश्वासीको हिँडाई उसको आचरण कस्तो हुनुपर्छ भन्ने सम्बन्धमा। हा मित्र, हामीले देख्यौं कि ख्रीष्टमा हाम्रो स्थिति ओहदा स्थान अनुसारको योग्य जीवन जिउनुपर्छ, योग्य जीवन हिँड्नुपर्छ। अनि हामीले यो पनि सिक्यौं कि पवित्र आत्मा हरेक विश्वासीहरूमा बास गर्नुहुन्छ र हरेक विश्वासीलाई छाप मारिएका छन्। यदि हामीले 4:31 पदमा उल्लेखित कुराहरू गर्छौं भने हामी पवित्र आत्मालाई दुखित शोकित पार्दछौं। तर यसको मतलब यो होइन कि हामी कति पनि अब उसो परमेश्वरका सन्तानहरू होइनौ। यसको मतलब यो हो, उद्धार नपाएका संसारले विश्वास गर्ने छैन कि हामी वास्तवमा परमेश्वरका सन्तानहरू हौ। तर हामी परमेश्वरको आत्माद्वारा छाप मारिएका छौ छुटकाराको दिनसम्म, उद्धारको दिनसम्मको निम्ति। त्यो दिन जब परमेश्वरको आत्माले चर्चलाई पुनः प्रभु येशूका पेश गर्नुहुनेछ। यो लक्ष्यले हामीलाई शुद्ध पवित्र चोखो आचरणमा डोर्याउनु पर्छ। विश्वासीहरू परमेश्वरको देखा सिकी गर्ने अनुसरण गर्नेहरू हुनुपर्छ, विशेष गरेर क्षमाको विषयमा। तर उही समयमा ख्रिस्टियन हिँडाइका सम्पूर्ण पक्षहरूका निम्ति पनि यो लागू छ। अर्को शब्दमा हरेक ख्रिस्टियन हृदयमा ख्रिष्टको देखा सिकी अनुसरण गर्नेवालाहरू हुनुपर्छ। ती अन्य जातिहरू जो अगाडिका समयमा अति नै नीच स्तरमा हिँड्दथे अहिले प्रेमको उच्च स्तरमा उठाइएका छन्। अहिले तिनीहरूलाई प्रिय सन्तानहरू, प्रिय बालकहरू भनिएका छन्। त्यो तिनीहरूलाई उचालिएको प्रेमको स्तर त्यो प्रेम हो जुन ख्रिस्टले प्रदर्शन गर्नुभयो जब उहाँले हामीलाई यति धेरै काफी पर्याप्त प्रेम गर्नुभयो। उहाँले आफ्नै स्वयंलाई हाम्रो निम्ति भेटी र बलिदान हुन दिनुभयो क्रुसमा। पदीको दोस्रो खण्डमा भनिएको छ, जसरी ख्रिस्टले पनि हामीलाई प्रेम गर्नुभयो र मिठो बास्न दिने सुगन्ध हुनको लागि भेटी र बलिदानको रूपमा आफैलाई हाम्रा निम्ति परमेश्वर कहाँ अर्पण गर्नुभयो। त्यो क्रुसको सुस्पष्ट संकेत पद हो। यसले ख्रिस्टको मृत्युको सम्बन्धमा स्पष्ट बनाउँछ कि यो कुनै अपराधीको सार्वजनिक मृत्युदण्ड मात्र नभएर त्यो अर्को महान योजना र उद्देश्यको निम्ति थियो। यानि यसले ख्रिस्टको मृत्युको सम्बन्धमा स्पष्ट संकेत गर्दछ यो कुरामा कि यो कुनै अपराधीको सार्वजनिक मृत्युदण्ड नभएर त्यो अर्को महान योजना र उद्देश्यको निम्ति थियो। क्रुस पितलको वेदी थियो जहाँ परमेश्वरको थुममा होम बलिको रूपमा चढाइयो, अर्पण गरियो। यो बलिदान संसारको पापको उठाइ लान्छ। यसले ख्रिस्टलाई परमेश्वरको आज्ञाद्वारा पुरानो नियममा अर्पण गरिने चढाइने हरेक बलिहरूसँग पहिचान गर्दछ। ती सबैले उहाँलाई औलाउँदथ्यो। मित्र, क्रुसमाथि ख्रिस्टको प्रतिस्थापनको मृत्युको दृष्टिमा विश्वासीहरूको जीवनमा प्रेमको त्यस्तो उचालिएको स्तरको हुनुपर्छ। विश्वासीहरू त्यस्तो हिँडाइ गर्न सक्दैन जुनले पवित्र आत्मालाई शोकित पार्दछ, किनकि केवल पवित्र आत्माले मात्र जीवनमा यो फल फलाउँछ। यो कुराको याद राखौं। गलाती 5:22 पद अनुसार प्रेम आत्माको फलहरूको सूचीमा सबभन्दा पहिलो स्थानमा राखिएको छ। भनिएको छ, यसकारण तिमीहरू प्रिय बालकहरू झैं परमेश्वरका देखा सिकी गर्नेहरू हौ, अनि प्रेममा हिँड जसरी ख्रिस्टले पनि हामीलाई प्रेम गर्नुभयो र मिठो बास्न दिने सुगन्ध हुनको लागि भेटी र बलिदानको रूपमा आफैलाई हाम्रा निम्ति परमेश्वरका अर्पण गर्नुभयो। अनि 3-4 पदमा भनिएको छ, तर जस्तो पवित्र जनहरूलाई सुहाउँछ त्यस्तै तिमीहरूको बीचमा व्यभिचार, सबै अशुद्धता वा लोभको नामसम्म पनि नलियोस्। न त फोहोर कुरा, न त मूर्खतापूर्ण बातचित, न त ठट्टा दिल्लगी, यी सुहाउने कुराहरू होइनन्, तर बरू धन्यवाद नै चढाइयोस्। यहाँ उल्लेख गरेका पापहरू अविश्वासीहरूको बीचमा आम कुराहरू हुन्, अनि आज संसारमा यी आम पापहरू भएका छन् र आम पापहरू हुन्। यी सबै पापहरूले राख्नुपर्ने सरोकार चाहिँ अनैतिकताका नीच घटिया शक्लसँग छ। पाउल भनिरहेका छन् कि परमेश्वरको सन्तान आदत्तीय रूपमा यी पापहरूमा लीन हुन सक्दैन, डुबिरहन सक्दैन। अरू त के मामुली यी कुराहरूमा लीन हुने कुराले वा अति भोगले आत्माको पीड़ा र घृणा ल्याउँछ। मैले यो कथन धेरैपल्ट भनिसकेको छु र फेरि म यसको दोहोर्याउन चाहन्छु। यदि तपाईँ पापमा फस्न सक्नुहुन्छ र यसद्वारा तपाईँलाई कति पनि दिगदारी वा यातना कष्ट दिएको छैन या दिँदैन भने तपाईँ परमेश्वरको सन्तान हुनुहुन्न। मलाई लाग्दैन कि त्यहाँ कुनै विकल्पहरू छन्। तर तपाईँका हृदयमा दोष सिद्धि वा कायलता छ भने तपाईँ उठेर ओडौ पुत्रले जस्तै आफ्नो पिता कहाँ जान सक्नुहुन्छ। तपाईँ पिताको सन्तान हुनुहुन्छ अनि खाली सन्तान वा छोराहरू मात्र पिताको घरमा जान चाहन्छन्। मैले कहिले पनि सुनेको छैन कि सुँगुर पिताको घरमा जान चाहेको या सूचित गरिएका पापहरू हुन् जुनले अईश्वरीय दुष्ट भ्रष्ट मानिसको चरित्र चित्रण गर्दछ। जब तपाई विश्वासीको नातामा परमेश्वर कहाँ जानुभएर आफ्ना पापहरूको प्रस्ताव गर्नुहुन्छ, तब तपाईले आफ्ना सारा पापहरू हरेक पापहरू बताउनुपर्छ। उदाहरणको निम्ति यदि तपाईसँग अरूलाई नसोची कटु वचनले प्याच्चै भनिहाल्ने टोक्ने जिब्रो छ भने, वा तपाईसँग अरूको पछाडिबाट निन्दा गर्ने आलोचना गर्ने जिब्रा छन् भने जुनले अरूलाई चोट पुर्याउँछ, आफ्नो प्रार्थनामा जानुहुँदा उहाँलाई भन्नुहोस् कि त्यो नै तपाईँको पाप हो। जब तपाई पश्चातापमा परमेश्वर कहाँ जानुभएर हरेक पापहरूको नाम नाम गरेर प्रस्ताव गर्नुहुन्छ, यसले उहाँसँग तपाईँको संगतिको पुनः सुधार गर्दछ, पुनः स्वस्थ गर्दछ। यी ती पापहरू हुन् कहिले कहीँ विश्वासीहरू फस्न सक्छन्, लड्न सक्छन् यी पापहरूमा। जब तिनीहरू यस्ता पापहरूमा पर्दछन्, तिनीहरू यी पापहरूको परमेश्वरका प्रस्ताव गर्नुपर्छ। फेनेलोनले यसै प्रसंगमा एउटा अंग्रेजीमा कविता लेखेका थिए, आफ्नै हितैषी विश्वासयोग्य साथीलाई झैं आफ्नै हृदयमा भएका सबै कुरा, यसका खुशीहरू यसका दर्दहरू परमेश्वरलाई भन, उहाँलाई आफ्ना कष्टहरू भन, उहाँले तिमीलाई सान्त्वना दिनुहुन्छ। उहाँलाई आफ्ना अभिलाषहरू बताओ, उहाँले तिनीहरूलाई शुद्ध पवित्र गरिदिनुहुन्छ। उहाँलाई आफ्ना नापसन्द कुराहरू भन, उहाँले तिमीलाई यी कुराहरूमाथि विजय हुन सहायता गर्नुहुन्छ। उहाँलाई आफ्ना परीक्षाहरूको बारेमा भन, उहाँले तिमीलाई ती कुराहरूबाट बचाउनुहुन्छ। उहाँलाई आफ्ना हृदयका घाउहरू देखाऊ, उहाँले तिनीहरूलाई चंगाई गर्नुहुन्छ। त्यहाँ कुनै त्यस्तो कुरा छैन जुनको परमेश्वरले विश्वासीहरूको निम्ति गर्न सक्नुहुन्न। सबै विश्वासीहरूको महान आवश्यकता परमेश्वर कहाँ जानु हो र हाम्रा हृदयहरूमा भएका सबै कुरा भन्नु हो। कसैले यो भन्न सक्ला, यो बिल्कुल अविश्वसनीय कुरो हो कि यी पदहरूमा सूचित त्यस्ता पापहरू ख्रिस्टियनहरूले गर्न सक्छन्। मित्र, यो सम्भव छ कि तिनीहरू यी पापहरूमा कहिले कहीँ लड्न सक्छन्। धेरै ख्रिस्टियनहरू सोच्दछन् कि तिनीहरू क्षमा नगरिने वा क्षमा पाउन नसकिने पापहरू गरेका छन्, तर मित्र, यो कति पनि सत्य होइन। त्यस

सक्दैन। परमेश्वरका फर्कने बाटो छ। व्याविचार आज आचरणको मानको रूपमा संसारद्वारा यसलाई ग्रहण गरिएको छ। यो नै एक त्यस्तो पाप हो जुनको त्यति धेरै खराब पापको रूपमा विचार गरिँदैन। जब विशेष गरेर पश्चिमी मुलुकमा यो घडीको अति नै घिनलाग्दा अनैतिकताहरू प्रवेश गर्न शुरू गरेको बेला यसलाई न्यू मोरालिटी यानि नयाँ नैतिकता भनिएको थियो। अनि पश्चिमी मुलुकमा त के आज हाम्रा मुलुकहरूमा अविवाहित केटाकेटीहरू सँगै एउटै कोठामा बस्छन्, एकसाथ सँगै घरमा बस्छन्, तिनीहरू रूममेट्स हुन्, साथी साथी हौ भन्छन्। अनि तिनीहरूको विचार यो छ कि यो आधुनिक युग हो, हरेकसँग कुनै कुरा गर्ने स्वतन्त्रता छ, अनि यो तिनीहरूको स्वतन्त्रता हो। मित्र, व्यभिचार पाप हो। चाहे तपाईँ जोसुकै हुनुहोस् वा जहाँसुकै हुनुहोस्, यदि तपाईँ आज व्यभिचारमा बसिरहनु भएको छ भने तपाईँ परमेश्वरको सन्तान हुन सक्नुहुन्न। कसैले झट्टै यो भन्ला, एक मिनट पर्ख प्रचारक, तपाईँले भन्नुभयो कि परमेश्वरको सन्तानले आफ्नो पापको पश्चाताप गरेर फेरि परमेश्वरसँगको संगतिमा पुनः फर्कन सक्छ। त्यो सही कुरा हो, तर परमेश्वरको सन्तान पापको पश्चाताप गरेर फेरि त्यस पापमा सधैँ ढिट भएर लीन भइरहन्छ, डुबी रहन्छ, यो हुन सक्दैन। मित्र, त्यस्तो व्यक्ति परमेश्वरको सन्तान होइन, किनकि परमेश्वरको सन्तानले सधैँ आदत्तीय रूपमा त्यो गरिरहन सक्दैन, यानि त्यस्ता पापहरूमा फँसिरहन डुबिरहन सक्दैन। सबै अशुद्धता यसमा चाहिँ सबै प्रकारका अनैतिकताहरूको समावेश छ। लोभ, लोभ चाहिँ कब्जा गर्ने वा कुनै चीज पाउने पकड्ने तीव्र इच्छा हो, अनि यो खाली पैसा वा भौतिक सम्पत्तिको लागि मात्र होइन, यो कुनै व्यक्ति भन्दा मानसिक रूपमा वा मनमा उच्च हुन खोज्ने इच्छा पनि हो। यो कुनै घर वा कुनै ओहदाको लालच हो। कुनै मानिसहरू कुनै कुराको अध्यक्ष बन्न, प्रेसिडेन्ट बन्न मन पराउँछन्, अनि निश्चय नै यसमा पनि पैसाको लागि लोभ त समावेश छ। मित्र, लोभ भनेको कुनै पनि कुरा तपाईँको आफ्नै स्वार्थको निम्ति प्राप्त गर्ने तीव्र इच्छा हो। कुनै कुनै मानिस यो संसारको सम्पूर्ण आदर सम्मानको भेला गर्न कोशिश गर्छन्। परमेश्वरको सेवकहरू कहिले पनि अति नै धनी बन्ने कोशिशको दोषी छैनन्, तर तिनीहरू निश्चय नै ओहदा स्थानको पछि छन्। तिनीहरू आफ्नो सम्प्रदायमा, आफ्नो समाजमा, आफ्नो झुन्डमा, आफ्नो कलिसियामा ओहदा स्थान मान पद चाहन्छन्। मित्र, लोभ सडेको भ्रष्ट पाप हो जुन हाम्रा पुरानो स्वभावहरूमा छन्। भनिएको छ, तर जस्तो पवित्र जनहरूलाई सुहाउँछ त्यस्तै तिमीहरूको बीचमा व्यभिचार सबै अशुद्धता वा लोभको नामसम्म पनि नलियोस्। यसको मतलब यी पापहरू परमेश्वरको सन्तानहरूले गर्ने कामको इच्छा त छोडिदिऊ, तर नाम पनि लिनु हुँदैन। पद चारमा अरू कुराहरू उल्लेख भएका छन् जुनको परमेश्वरका सन्तानले गर्नु हुँदैन। ती मध्ये पहिलो हो फोहोर कुरा, मतलब नीच, घटिया, गन्ध, नराम्रा कुराहरू। यो नराम्रो गाली गर्ने कुरा साथै नराम्रा कुरा गर्ने, ठट्टा गर्ने कुराहरू हो। तपाईँले सुन्नुभएकै होला, कुनै कुनैको मुखमा सधैँ गन्ध, फोहोर, मजा वा गाली शब्द निस्केको। अनि मूर्खतापूर्ण बातचित, यसको अर्थ हो पाप गर्ने काममा घमण्ड गर्ने काम, सेक्सी बगाड्ने काम। जस्तै तपाईँले सुन्नुभएको होला, ओ मैले त हिज एक बोतल स्वाट्टै पारे, ओ हिज म फल्ना फल्ना केटा वा केटीसँग समय बिताए, मैले फल्ना फल्नालाई हिजो यति पिटे त्यो हिँड्न नसक्ने भयो। मित्र, यो मूर्ख बातचित हो, ठट्टा दिल्लगी। यो भनेको

0: नैतिकताका कुराको काम बासनाको बारेमा ठट्टा दिल्लगी हो। यो पाप पनि धेरै मानिसको जीवनमा एक ठूलो समस्या भएको छ। भनिएको छ, न त फोहोर कुरा, न त मूर्खतापूर्ण बातचित, न त ठट्टा दिल्लगी, यी सुहाउने कुराहरू होइनन्, तर बरू धन्यवाद नै चढाइयोस्। मतलब बेमतलब र व्यर्थ कुराको सट्टामा हामीले आनन्दसित परमेश्वरलाई हरेक कुरामा धन्यवाद दियौं, अनि परमेश्वर हाम्रो जीवनबाट यही नै चाहनुहुन्छ। हामी ख्रिस्टियनहरूले धन्यवाद दिने आदत बानी बसाल्न अति नै असल कुरा हो। पाँच पदमा भनिएको छ, किनकि तिमीहरू यो कुरा जान्दछौ, कुनै व्यभिचारीले वा अशुद्ध मानिसले वा लोभी मानिसले जो मूर्ति पूजक हो, ख्रिष्टको र परमेश्वरको राज्यमा कुनै पैतृक सम्पत्ति पाउने छैन। यो स्पष्ट रूपमा बुझिएको छ कि नयाँ जन्म नपाएको मानिस जो यी पापहरूको अभ्यास गर्दछ, उससँग परमेश्वर र ख्रिष्टको राज्यमा कुनै उत्तराधिकार छैन। यदि खालि मुखले मात्र स्वीकार गर्ने बोक्रे ख्रिस्टियनले यी पापहरूको अभ्यास गर्दछ, उसले तत्कालै आफै स्वयंलाई वर्गीकरण गर्दछ कि ऊ वास्तवमा को हो। चाहे उसको गवाही आइतबार आराधना सेवामा जस्तो सुकै किन नहोस्, वा चर्चमा उसले जस्तो सुकै ओहदा स्थानमा किन नपाएका हुन्, त्यस्ता मानिसले गुमेको निन्दित मानिसहरूलाई भनिरहेका छन् कि उनी वास्तवमा परमेश्वरका सन्तान होइनन्, अनि वास्तवमा ऊ परमेश्वरका सन्तान हुन सक्दैनन् र होइनन् पनि। त्यस्ताले परमेश्वरको राज्यमा कुनै उत्तराधिकार पाउने छैन। अमित्र, आज हामीले चर्च जो सत्य विश्वासीहरू हुन् भविष्यमा दुलै हुने छिन् भन्ने विषय अन्तर्गत चर्चको ख्रिस्टसँग मगनी भएको तथ्यको देख्यौ, अनि यसको विषयको अर्को दिन निरन्तर जारी राख्नेछौ। प्रभु तपाईँ सबैलाई आफ्नो वचन अध्ययनमा आशिष दिउन्।
1: हामीलाई एउटा कुरा स्पष्टसँग बुझायो, ख्रिस्टियन हुनु भनेको केवल ख्रिस्टमा विश्वास गर्नु मात्र होइन रहेछ, ख्रिस्टले जस्तो जीवन जिउने प्रयास चाहिँ गर्नुपर्ने रहेछ, र मण्डली भनेको ख्रिस्टसँग मगनी भएको रहेछ, र एक दिन हामी उहाँको दुलही हुनेछौ भन्ने एक वास्तविकतालाई पनि बुझ्न पाए।
2: हो भाइ, हामी परमेश्वरका प्रिय सन्तान हौ भन्ने हाम्रो जीवनमा उहाँको चरित्र देखिनुपर्छ। हामीले परमेश्वरको अनुकरण गर्नुपर्छ, प्रेममा हिँड्नुपर्छ र पवित्र जीवन जिउनुपर्छ, र यो कुरा बुझ्नुपर्छ कि हामी ख्रिस्टसँग मगनी भएको हुँदा हामी संसारको जस्तो चालमा हिँड्नु हुँदैन। जहाँ भ्रष्टता छ, त्यो भ्रष्टताको बाटोबाट हामी निस्कनुपर्छ।
1: हजुर साँच्चै, ख्रिस्टले हामीलाई प्रेम गर्नुभयो र हाम्रो निम्ति आफूलाई अर्पण गर्नुभयो, त्यसैले हामीले पनि स्वार्थी होइन त्यागपूर्ण प्रेम चाहिँ गर्नुपर्छ र त्यस अनुसार नै हिँड्नुपर्छ।
2: हो भाइ, साथै हाम्रो जीवनमा अशुद्धता, अनैतिकता र लोभले ठाउँ पाउनु हुँदैन। हाम्रो बोली पनि पवित्र हुनुपर्छ। हामीले बोल्ने प्रत्येक शब्दले ख्रिष्टको चरित्रलाई प्रतिबिम्बित गर्न सकोस्,
1: र लोभको विषयमा पनि हामी सतर्क हुनुपर्छ, किनकि कुनै पनि कुरा परमेश्वर भन्दा ठूलो भयो भने त्यो हाम्रो हृदयमा मूर्तिको स्थान लिन सक्छ।
2: हजुर, त्यसैले आदरणीय श्रोताहरू, आज हामी आफैले आफैलाई जाँचौं, हामी परमेश्वरका प्रिय सन्तान जस्तै हिँडिरहेका छौं कि छैनौं, हाम्रो प्रेममा ख्रिष्ट देखिनुहुन्छ कि हुँदैन, हाम्रो बोली र व्यवहारले उहाँको महिमा गरिरहेको छ कि छैन, परमेश्वरले हामीलाई उहाँका प्रिय सन्तान झै उहाँको अनुकरण गर्ने, ख्रिष्टले जस्तै प्रेममा हिँड्ने र पवित्र जीवन जिउन सहायता गर्नुभएको होस्।

0: Colombo Break Time.
1: ए बाबु हजार सो टच बालेर जाऊ.
2: आ पर्दैन आमा, त्यही पुग्ने त हो, एकैछिन त हो नि, म पुगेर आइहाल्छु के.
1: बर्खाको बेला छ, अँध्यारोमा हिँड्दा सर्पले टोक्न सक्छ. उज्यानो बालेर जुत्ता अझ भए बुट लगाएर हिँड्नु पर्ने, नत्र त सर्पले टोकिहाल्छ नि.
2: अँ है, बल्ल सम्झे. सर्पको टुकाईबाट बच्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने र झुलाएर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो.
1: अनि सर्पको टोकाईबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा झिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन?
2: भन्नुभयो नि. मिसले त घर वरिपरि दुलोहरू पुर्ने र ताल तलैया नदी नालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो.
1: हो, सावधानी अपनाउँदा सर्पको टोकाईबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ.
0: सतर्कता अपनाउने गरौं, सुरक्षित बनौं.
3: नेपाल सरकार विज्ञापन बोर्ड.
0: मानसिक समस्याबाट बच्ने उपायहरू.
3: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं.
0: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं.
3: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं.
0: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ.
3: असल साथीहरूसँग मात्रै संगत गरौं.
0: मादक पदार्थ र लागू औषध सेवन नगरौं.
3: नियमित स्वास्थ्य परीक्षण गरौं. मानसिक समस्या भएकाहरूले अन्य रोगहरू, मधुमेह, उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं.
0: स्वस्थ रहौं, अरूलाई पनि स्वस्थ रहन सल्लाह दिऊ.
3: नेपाल सरकार विज्ञापन बोर्ड.
4: आज त तिमी धेरै मलिन थकी देखिन्छौ नि, के भयो?
5: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो.
4: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्.
5: हो र, मैले त सोचेकै थिइनँ, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर.
4: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो. यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्. मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्.
5: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु.
6: घरेलु हिंसा कसुर र सजाय ऐन 2066ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ. हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ. दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ.
7: हिंसा सहनु पनि अपराध हो. हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्. उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ.
0: नेपाल सरकार विज्ञापन बोर्ड.
1: ए दाई पख्नुस् त पख्नुस्, के गर्नु भएको?
8: देख्नु भएन, औषधी हालेको.
1: लौन, शरीर ढाक्ने कपडा, मास्क र पन्जा खोइ, यत्तिकै बोट बिरुवामा बिसाल्ने?
8: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन. तपाईँ पनि
1: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ. तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ.
8: हजुर,
1: विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ.
8: ए, विषादीले धेरै नै जोखिम हुन्छ है, क्या हो नानी?
1: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङ्गटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ.
8: ए, अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ, हाल्नु त पर्यो नि.
1: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ. यसका धेरै विधिहरू छन्, यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ.
8: हस् न.

0: ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे, के भएको हो कुन्नी?
1: त्यसो हो भने यसो गर्नु पर्ला भाइ, उपप्रमुखलाई भेटेर सोधौँ न त के भएको रहेछ।
0: ए दिदीले सही भन्नुभयो, उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाउँ न।
1: ए भाइ बहिनी हो, तिमीहरू के गर्दैछौ त्यहाँ?
0: यता आइजाऊ न, एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो।
1: कहाँ जाले दिदी, उपप्रमुखलाई भेट्छ। नमस्कार उपप्रमुखज्यू।
2: ओहो नमस्कार नमस्कार, सबैजना आउनु भएछ त, ल बसौँ बसौँ, कति कामले होला, आउँदै नआउने साथीहरूलाई पनि देख्छु त।
3: खासमा कुरा के हो भने उपप्रमुखज्यू, हाम्रो गाउँपारीको बाटो बन्दै थियो, बन्दा भन्दै रोकिएछ, अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुन्यो। खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई।
2: ए त्यो पारीको बाटो बन्दै छ त, बनिहाल्छ नि, किन हतार गर्नु भा? हामी त बाटो बनाउनै भनेर त आएका हौ नि, हतार नगरौँ न साथीहरू, बन्छ।
0: रोकिएको पनि 5-6 महिना भइसक्यो, के भएको रहेछ भनेर जानकारी लिऊ भनेर उपप्रमुखज्यू।
2: बाटो बन्छ, समयमै बन्छ, म अरू के भनौँ हेर्नुहोस्, अहिले अलि हतारमा छु, पछि कुरा गरौँ, अहिले चाहिँ म निस्केँ है।
0: अब यतिकै छोड्न हुन्न साथीहरू, बाटो के कारणले रोकिएको पत्ता लगाएरै छान्नुपर्छ।
1: अनि के गर्नु त अब, उहाँ त निस्किसक्नुभयो।
3: अब यसो गरौ दिदी, म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु, हेरौ न के भएको रहेछ।
4: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो। तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण, सड़क, धारा वा अन्य योजनाको निगरानी गरौं, शंका लागे उजुरी गरौं, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ, सचेत नागरिकको भूमिका निर्वाह गरौं।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
6: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्क्याएर राखिने यौन सम्बन्ध जबरजस्तीकरणी हो। कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजूरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्तीकरणी नै हुन्छ, यस्तो कार्य दण्डनीय छ, खबरदारी गरौं। कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कार्यवाही गरौं।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
7: Ladies and gentlemen, you are listening to Hillum FM 89.6 MHz.
8: 89.6 MHz.

रानीहरूको कमी छैन दुनियाँमा, दुखे दुखो चित्त रुन पनि छैन, रोएको होइन आमा सबलाई हँसाइरहेको छु, सँगै रुनेर हाँस्ने बानी बस्दैरहेको छु, छेवैको छिमेकीले ठडाको छ कत्रो घर, म भने भएको सानो झुप्रो सजाइरहेको छु, के गर्ने के नगर्ने बसिरहेको छु सोची, आस्तिन्छन् आशा गर्छु म नै मेरो दोषी, गुनासो छैन तर हिँड्छु पीडा बोकी, दसोटी हारे ठिक छ फेरि गर्छु कोसिस, सम्हाल्छु आश्वासनले सबै कुरा ठिक हुन्छ, रिस उठ्दा रिस देखाउँछु जो मेरो नजिक हुन्छ, अमृत भनेर दिन्छन् हातमा पर्दा बिस हुन्छ, कुराउँछन् सबले मलाई कुर्न पर्दा रिस उठ्छ, स्वार्थ छ सबको मनमा कोही नि छैन विशुद्ध, जसको साथ आशा गर्थे उही पो रहेछ विरुद्ध, अब त शङ्का लाग्छ म नै मेरो शत्रु हो कि, कहिले काहीँ आफैदेखि आफैलाई नै रिस उठ्छ, कमोला भन्थे दुःख झन रफ्तारमा बढ्दैछ, फरक तिमी र ममा सोचाइ हाम्रो अर्कै छ, समस्या घट्दै छ त्यो पनि झन बढ्दैछ, सम्हालु कसरी मन भित्र भित्रै मर्दैछ, अचेल त टोलाउँछु यी आँखा पनि झुक्किन्छन्, वरिपरि सबेर्छु म बाहेक सब खुसी छन्, हुँदा त आफ्नै गर्छन् सबैजना झुम्मिन्छन्, नहुँदा कोही नि हुन्न हुन्छ मात्र दुखी मन, यो जीवन जिउन सिक्दा सिक्दै आधा जुनीको, सबजना माथि हेर्छन् कसलाई मतलब मुनिको, सब हुन्छ हुनेको नहुनेसँग बिलौना, बाँकी छ ऋणहरू त्यो नि बिस्तारै तिरौला, थाहा छैन मायाको बदलामा घृणा पाउँछु किन, थाहा छ त्यहाँ जानु हुन्न फर्की फेरि आउँछु किन, हल्काबर सोध्छन् मलाई उत्तर मेरो यस्तो छ, जिउँदैछु एकदम ठिक छु साथी तिमीलाई कस्तो छ, रोएको जस्तो छ आँसुले आँखा पखाल्या, रिसाको भनौ कि बुझ्ने मान्छे नै नभाका, वचन दिएर हिँड्छन् छैन तर निभाका, झुकेर लाग्यो भन्छन् मैतिर त्यो निशाना, विश्वासमै विश्व थाहा छ धोका दिन्छन् भनेर, नभन्दै धोका पाए ठाउँको ठाउँ नै लहेर, अब त सक्दिन म केही गर्दिन कसैलाई, जे गरे गरे हुन्छ यतातिर नहेर, मैले जे भोगे सायद बुझ्दैन नि यो दुनियाँ, यो जुनी यस्तै भो म गर्छु अर्को जुनीमा, विश्वासमा धोका पाएँ मैले मान्छे चिनिन, चियानी खल्लो लाग्छ गुल्यो कम छ चिनीमा, म ठिक छु भनौ भने ठिक छ केही नि भएको छैन, गलत छु भनौ भने गल्ती के हो थाहा छैन, सायद म पनि म होइन म भित्र पनि म छैन, मनले नि भन्छ अचेल म हुँ तर त होइन, थाहा छैन मेरो भाग्य कसको भागमा राख्दा छ, मर्न मन छैन तर जस्तो तस्तो बाच्या छ, सुनाउँछु मेरा पीडा सुन्दे लान्की भन्ने आशले, सुनिदिन्छन् कुरा तर सक्यो पछि हाँस्या छ, अन्यलमा छु म आफै के छ भयो गडबडी, आरामले गर्ने सोच्थ्यो काँचे भयो हडबडी, हाँसिन्छु सबको अघि रुन्छु एक्लै धरधरी, मन भारी भएको बेला घर लाग्दैन घरधरी, म सोच्छु किन यस्तो हुन्छ मेरो भाग्यमा, बाकस नआउँछन् सबै मलाई केही नै राख्दैन, मैले गरे चाहिँ स्वार्थ उनीहरूको चाहिँ बाध्यता, झुटले नै जित्न खोज्छन् अघि नै छ सत्यता, नभनु मनमै कुरा भनौ भने कसले सुन्ला, कसलाई के मतलब छैन सबजना छ नाच्ने धुनमा, हेर्दा पो राम्रो लाग्छ खासै त्यस्तो छैन जुनमा, सम्झिन मन लाग्दैन तर सक्दिन म भुल्न, मलाई नि हेर्न मन छ कस्तो हुन्छ भाग्यमानी, भाग्य नै छैन लेख्या होला मेरो भाग्यमानी, सर्वत बाढेको ठाउँमा म पछाडि पट्टि थिए, म आउँदा सर्वत सक्यो पर्यो।

पीडा पोखेको होइन, थाहा छ बाँड्न सक्दिन, अरू उनी छन् यहाँ धेरै जहिले पनि म किन, भोलिकै होला भन्दा भन्दै बित्यो वर्ष दिन, सपना छ र पष्टसँग ननिसकिन, सेलैन मनको पीडा टुक्रा पारी बाँड्न मिल्ने, गुलाबको हाँगा होइन भाँची अन्त्य सार्न मिल्ने, परेवा होइन माया समातेर छाड्न मिल्ने, भावना टुकी होइन तेल थपेर बाल्न मिल्ने, म छैन अरू जस्तो हुन पनि छैन, त्यो जुन तारा मलाई छुन पनि छैन।

मा मर्ने अरू होइन मैले हुँ आको मोबाइलमै छु म नत्र हुन्छ निन्द्रामा दिन त ज्याने सत्य तर अह दिन्न म आफ्ना नै जाली छन् देख्दिन कुनै भिन्नता मनबारी हुँदा उस्तै उस्तै लाग्छ दिन र रात रहर त काबु केकै सहनलाई छु म बाध्य सपना आँखामै छन् काँधमा जिम्मेवारी मात्रै दिमागले सोध्छ तर मुटु दुख्छ यो साध्दै मुटु चाहिँ दुख्छ तर दिमागले चाहिँ सोध्छ मात्रै मेरै गल्तीले गर्दा कति ठाउँमा पाछु चोट अरूलाई के चाहिँ भन्नु जब आफूमै छ खोट एकचोटि हेर्न मन छ कसले कति माया गर्छ देख्दै नदेख्ने मलाई एउटा यस्तो जादु होस् रिस मात्र देख्छन् मेरा माया देख्ने छैन कोही आज त सम्मा ल्याछु भोलि चाहिँ के हुन्छ खै माया नि मैले गरे घृणा पनि मैले पाएँ त्यही पनि थाहा छैन कसरी म नै दोषी भई कहिले कहीँ लाग्छ केही हुँदैन सबै छोडिदिन्छु धकल्न पर्दैन अब म आफै नै ओर्दिन्छु फोर गर्दै हेर्छन् सबै केही न भनी सोधिदिन्छु फेरि नि म नै गलत अरू ठिक म दोषी हुँ बाटो नै गलत हो कि गलत मेरो पैताला दो बाटोमा आइपुगे जानु अब खै कता आफै छु दोधारमा म के चाहिँ गरू फैसला हेर्दा स्वतन्त्र देख्छु बनाउँदैछु पिञ्जडा सोचेको केही बात छैन भाछु समयको दास झरेर पात पलायो पलाएन मनमा आस सबसँग हुन्छ भन्थे एउटा केही न केही त खास मसँग भएको भने म र मेरो जिउदो लास जिन्दगी के नै रहेछ जन्य बाँच्यो मर्यो आत्मा आमाको कोखमा सुरु टेक्यो धरती मर्दा घाटमा सोचेर सुरु हुन्छ नसोची हुन्छ समाप्त सासल्दा के चाहिँ गर्यो अर्थ हुन्छ त्यसको मात्र समय पाला फाल्छ खै किन हुन पर्याप्त सपना गर्न प्राप्त किन यस्तो गाह्रो लाग्छ शब्द चाहिँ हो यो जीवन मिलाइ बनाऊ त्यसलाई वाक्य जीवन एउटा यात्रा छोड्नु हुन्न हिँड्न थाक्दा जिन्दगी के नै रहेछ कहिले लाग्छ हो

गर्न सकिन धेरै सम्झना नै कम छ सम्झी विगतका दिन शरीरको रगत जम्छ गर्न सक्दैन केही जसले मलाई भन्छ के गर्नु परे तिनले मलाई नै सम्झन्छ स्वार्थी छ संसार यो निस्वार्थी बन्ने

सम्झिराख्नु यो अभागीलाई, यदि मरि गए म केही गरी फर्केर आउने छु त्यो कालो बादलसँग भइझरी। जय होस्। मेरो छाया र मेरो एकजना, मेरा दुई मित्रहरू छन् धेरै मात्रैको। अन्धकारमा त छायाले मेरो साथ छोडेर गयो, तर एकजोपन त अझै पनि मेरो साथ नै थियो। तैरेका छन् भावना तैरिरा छु एक्लै, अगाडि झै छ बना कैदी भाछु एक्लै, कोही जान सक्दैनन् त्यहाँ जाने गर्छु एक्लै, अचेत बानी लागे खुसी छु म एक्लै, कोही छैनन् मलाई खोज्ने, हराए नि पाल छैन, खोज्दैनन्।

किन यस्तो छु, काम छैन केही, मेरो खाली छु, म व्यस्त छु, बाँकी छ रुन मात्र, खै के भनौँ, एक्लो छु, पिउन नमिल्ने पानी जस्तो छ नि त्यस्तै छु, छैन म अरू जस्तो बेग्लै छु, म यस्तै हुँ, लुकेर छु र हान्छन् म छर्लङ्ग देख्दैछु।

काम्छ थरथरी, सबैले भन्छन् हेर त त्यसलाई कति मोज छ, म भने मर्दैछु बाँकी छ चुरा रोप्न, चल्दैछ हात पाउ मस्तिष्क नै जाम छ, सकाउनु कहिले मैले लठा लिङ्ग काम छ, कहिले कहीँ लाग्छ मेरो जिन्दगी नै धिक्कार हो, कहिले कहीँ लाग्छ यो त खाली मेरो विचार हो, कहिले कहीँ लाग्छ सबै हुँदा हुँदै

सम्झिरहेको छु स्वतन्त्र ठाउँमा छु सोचाइले बन्दी भएको हुँ म मरे कोही नरुनु अहिले भनिदिइरहेको छु म आफै झुन्डिरहेको छु त्यो एक्लोपनलाई खाइसके ईश्वरलाई सम्झाइदे पुग्यो सजाय पाइसके रौदिन भन्दा भन्दै बाबुआमालाई रोइसके परिवार कहिले पाल्ने यत्रो ठुलो भइसके थाहा छैन जस्तो गर्छु दुःख दिने मै त थिए पिछे कि बाबुआमाले सुख भन्ने रहिसके मैले त हाँस्न बिर्से अरू कोही खोसी देखि बाउलाई त वाक्य पार्थे आमा जहिले मुति रोगी बिस्तारै झर्ने आँसु मैले वात्ते कोखी देखि मनमा त्यही बोध छ हाँसेको छैन त्यो दिनदेखि लामो छ सोच्छु झर्न दिन अड्काइदिन्छु आँसु सोचाइमा डुब्छु प्राय बिर्सिन्छु म ठ्याक्कै काँचु

आँसकोमा डुबेको लै बुझे मैले यो जिन्दगी काट्न त्यो ऋण पनि काम गर्यो दिनभरि तर म एक्लो छु या साथ कसले दिन्छ नि दिनहरू जबरजस्ती काट्दै थिएँ मैले फेरि निन्द्रै नलाग्ने रात

भित्र कता कता कस्तो भइरहेछ, म त एकछिन आनन्दले बस्न नै पाछ, दुःख भने के रहेछ प्रष्टै हो आज, अनि मैले के भोगिरहेछु कसलाई पो थाहा छ, कसैलाई थाहा छैन मेरो मनको पीडा, आज आफूले आफैलाई नै गरिरहेछु घृणा, मनभित्र झन् झनै घाउ बढी

0: हाँसु मम अनि हटाउँछु पीडा घिडा दियो भने उनले माया दिन्छु उसलाई तिर्ता माफी मागिदिन्छु म ठेस लाग्यो भने हिँड्दा यो खोजे भने गाला थापेर भन्छु हिर्का
1: तँलाई आन्दैन त्यसले झापु बरु लुरुक्क पर्छ आफू मिठो बोली वचन गर दुनियाँलाई गर्छस् काबु तर के गर्नु संसार नै छ जसले

0: Mind Check. It's 9 AM.
1: अहिले बिहानको 9 बजेको छ।

0: Elambu Break Time.
1: डेंगू रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्।
2: अचानक उच्च ज्वरो आउनु, टाउको दुख्नु, आँखाको पछाडिपट्टिको भागमा दुख्नु, हाड जोर्नी तथा मांसपेशी दुख्नु, वाकवाकी लाग्नु, बान्ता हुनु, शरीरमा बिमिरा आउनु।
1: डेंगू रोगको रोकथामका उपायहरू:
2: लामखुट्टेको टोकाईबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टे भगाउने औषधिहरू प्रयोग गर्नुपर्छ।
1: घर वरिपरि सफा राख्नुपर्छ। डेंगू सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडाकुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरूलाई छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फूलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
2: सम्भव भएसम्म झोलभित्र सुत्ने गर्नुपर्छ।
1: पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्छ।
2: डेंगू रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
3: खेरमेड नेपाल र महिला आत्मनिर्भरता केन्द्रको सहकार्यमा जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकद्वारा जनहितमा जारी सन्देश।
4: दाई, तीन चार दिनदेखि हेर्नु न ज्वरो आउँछ, खाना पटक्कै मन लाग्दैन, हात खुट्टा जिउ कटकटे दुख्छ, कुनै एउटा पेन किलर दिनुहोस् न।
5: ओहो, तपाईँको लक्षण सुन्दा त डेङ्गु रोगै भएछ त है। यो अवस्थामा औषधि खाने भए सिटामोल बाहेक अरू पेन किलर बिल्कुलै खानु हुँदैन।
4: किन?
5: डेङ्गु रोगमा यस्तो औषधिले झन् सिकित बनाउँछ नि। बरु नजिकैको स्वास्थ्य संस्थामा डेङ्गु परीक्षण गराउन गइहाल्नुहोस् अनि स्वास्थ्य कर्मीको सल्लाह अनुसार औषधि सेवन गर्न मिल्छ नि।
4: अनि दाजु, यो डेङ्गु ज्वरो चाहिँ के हो? डेङ्गु डेङ्गु सुन्छु, यो कसरी लाग्छ?
5: डेङ्गु रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो नि। यो रोगबाट बच्नको लागि लामखुट्टेको टोकाईबाट बच्नु नै उत्तम उपाय हो। त्यसैले घरभित्र बाहिर वरिपरि ससाना खाल्डा खुल्डीहरू छन् भने पूर्ण पर्छ। पानी जम्ने भाँडा, टायर, बट्टा, बोतल, गमलाको प्लेटमा आदिमा पानी जम्न दिनु हुँदैन। र यदि हामीलाई कुनै कारणले पानी जम्मा गर्नुपर्ने भएमा कम्तीमा हप्ताको एक पटक पानी फेर्ने गर्नुपर्छ। अनि यो लामखुट्टेले साँझ बिहान तथा दिनको समय बढी टोक्ने हुनाले लामो बाहुला भएको लुगा लगाउने अनि दिउँसो अथवा राति जति बेला पनि झुल लगाउने गरेमा यो रोग लाग्नबाट बच्न सकिन्छ नि।
4: ए, लामखुट्टेको टोकाईबाट चाहिँ बच्नु पर्यो।
5: याद गरौ, डेङ्गु रोगको लक्षण देखिएमा सिटामोल बाहेक अन्य औषधि स्वास्थ्य कर्मी सल्लाह बिना प्रयोग नगरौ।
3: खेरमेड नेपाल र महिला आत्मनिर्भरता केन्द्रको सहकार्यमा जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकद्वारा जनहितमा जारी सन्देश।
6: एबा, चौतारा बजार आउनु भएको छ। अघिदेखि तपाईँ यता उता गर्दै खोज्दै हुनुहुन्छ होइन? के को खोजीमा हुनुहुन्छ बा?
7: ल्याउनु नानी, छोराको बिहे पनि आइहाल्यो। बिहेको लागि आकर्षक, भरपर्दो र विश्वासिलो गरगहनाको पसल कहाँ होला भनेर खोज्दैछ हो नानी।

0: ल बा पनि त्यसको लागि किन चिन्ता लिनुहुन्छ? हाम्रै चौताराको पुरानो बजार सँगै रहेको कृष्ण मन्दिर छेउमा पुरानो विश्वासिलो भर पर्दो बेखा रत्न साक्य ज्यासल सुनचारी पसल छँदैछ नि।
1: प्रोप्राइटर वीरेन्द्र रत्न साक्य 011-620-51 98-41-51-67-84 चौताराको पुरानो बजार कृष्ण मन्दिर सँगै।
2: तपाईँ अहिले हेलम्बु एफएम 89.6 मेगाहर्ज सुनिरहनु भएको छ।

0: East, Elam Wapham, 89.6 MHz. 89.6 MHz.
1: निर्मली, ए निर्मली,
2: हजुर,
1: भोलि घट्टा जाने होइन त?
2: ओ जाने हो नि,
1: मेरो पनि चिठीहरू पुर्याउन जान ल, सके जाउँ है?
2: हुन्छ,
1: ल अहिले गएँ ल।

Thank you.

0: just a minute. We need to return back. Return back. New Aruniko Hutto and Restaurant Private Limited. Restaurant Private Limited. Chautara Shagat Sungari Nagarpalika 5 Sindhupalcho. Our services: deluxe room with AC, hot and cool water, LED TV, seminar hall, restaurant and bar, free Wi-Fi, parking area, familiar and joyful environment. Customer satisfaction is our conjugance. New Aruniko Hutto and Restaurant Private Limited. Chautara Shagat Sungari Nagarpalika 5 Sindhupalcho. Email: Hotel Aruniko @gmail.com. Contact 011-620-326-960-982293. New Aruniko Hotel and Restaurant Private Limited, Chautara Shankar Sugari Nagarpalika 5, Sindhupalcho.
1: वहीले के पारो वही मित्र ये दुम्सले अलगोरु जाई अल बादेर कता सम्मको यात्रो ए मित्र
2: मित्र 600 लार बने पातीर जाऊं भनेर हिनेको हामी त
3: ए आमा हो साङ्लो बुरु बने पाने पुग्नु पर्ने विशेष काम चाहिँ के छ नि
2: अबै किन हुनु नि मेरो भाइ टाइम मात्र लगाएर भएन नि अब सुट पॉइंट सिलाउन बने पातीर चाहिँ लागे है म
1: राम राम राम राम राम अब भो त यति कामको लागि यदुमसँगले बने पानी जानु पर्छ त हाम्रै बजार चौतारामा राजेश टेलरिङ एन्ड सर्टिङ सुटिङ सेन्टर खुलिसक्यो नि
2: अबै अघि नै भन्नु पर्दैन त मेरो भाइ के कस्तो सुविधा छ भनिहालौँ त
4: हजुर यहाँ बिहे छेवर सरकारी गैर सरकारी कर्मचारीको ड्रेस कलेज र विद्यार्थीहरूको ड्रेस दौरा सुरुवाल रेडिमेड कपडा पाउनुका साथै राम्रो आकर्षक सिलाइ पनि गरिन्छ तीन जनाको ग्रुप बनाएर ड्रेस किन्न र सिलाउन आएमा विशेष छुटमा सिलाइन्छ र अर्जेन्ट लुगा छ भने 24 घण्टामा सिलाइ पनि गरिन्छ
5: स्थान राजेश टेलरिङ एन्ड सर्टिङ सुटिङ सेन्टर चौतारा बजार कुबिन्डे चोकको अगाडि लाली गुराज फोटो स्टुडियो घर भएको ठ्याक्कै मुनि
4: प्रोप्राइटर राजेश परियार सम्पर्क नम्बर
6: 9849913727
7: आजको डिजिटल युगमा सूचना तपाईँको औंलामा हुन्छ तर ती सूचना मिथ्या पनि हुन सक्छन् तपाईँले हेरेको पढेको र सुनेको सूचना सही हो भनेर कसरी थाहा पाउने
8: मिथ्या सूचना र सही सूचना छुट्याउने केही तरिका यस्ता हुन सक्छन् सूचनाको स्रोत जाँच्ने
7: विश्वसनीय समाचार संस्थाले सही सूचना दिन्छन् विश्वसनीय समाचार संस्था हो भनेर थाहा पाउने वेबसाइटको ठेगाना जाँच्नुहोस् र त्यसमा दर्ता वा अभिलेखीकरण भएको निकाय खोज्नुहोस्
8: सूचनाको क्रस चेक गर्नुहोस् सूचनाको एउटै स्रोतको भर नपर्नुहोस् यदि सनसनीपूर्ण सूचना छ भने अन्य स्रोतहरूमा पनि त्यही सूचना छ कि छैन जाँच्नुहोस् र सूचनाको विश्वसनीयता यकिन गर्नुहोस्
7: समाचार लेख्नेको विश्वसनीयता जाँच गरौं विषयगत ज्ञान भएका अनुभवी पत्रकारले लेखेका समाचार अधिकांश विश्वसनीय नै हुन्छन्
8: सूचना पुष्टि गर्ने अन्य स्रोतको पनि परीक्षण गरौं आधिकारिक सूचनामा विश्वस्त स्रोतबाट आधारित तथ्य हुन्छन् जसलाई प्रमाणित गर्न सकिन्छ
7: याद राख्नुहोस् सही सूचनाले तपाईँलाई सबल बनाउँछ तर मिथ्या वा भ्रामक सूचना फैलाउने र ग्रहण गर्ने दुवै समस्यामा पर्न सक्छन्
8: त्यसैले अब हरेक पटक कुनै समाचार देखेपछि त्यसलाई शेयर गर्नु पहिले एक पटक आफै समाचारको परीक्षण गरी समाचार प्रति विश्वस्त हुनुहोस्
7: सही निर्णय गर्न सही सूचना चाहिन्छ सही सूचना प्राप्त गर्न मिथ्या सूचना चिन्नु जरूरी हुन्छ
8: आउनुहोस् सत्य र सही सूचनाको डिजिटल संसार बनाऊ सुसूचित हुनुहोस् चनाखो रहनुहोस्
7: मिथ्या वा भ्रामक समाचारको भ्रमबाट भ्रमित नबनाऊ सत्य समाचारको खोजी गरौं
9: बागमती प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय संचार रजिस्ट्रारको कार्यालय
10: सेवा बुक स्टोर चौतारा 5 सिन्धुपाल्चोक
11: हाम्रा सेवाहरू
12: स्टेशनरीका सम्पूर्ण सामानहरू
11: फोटोकपी प्रिन्ट
12: कलर प्रिन्ट
11: पीवीसी आईडी कार्ड
12: सबै प्रकारका खेलकुद सामग्रीहरू
11: सबै तहको तथा विभिन्न पुस्तकहरू
12: सबै प्रकारका कम्प्युटर सम्बन्धी कामहरू
11: ट्रफी
12: मायाको चिनो
11: मेडल
12: फ्रेम
11: जर्सी सेटहरू तथा प्रिन्ट
12: सब्लिमेसन प्रिन्ट
11: जर्सी प्रिन्ट,
12: कस्टमाइज कप प्रिन्ट,
11: मेटल फोटो प्रिन्ट,
12: प्रोप्राइटर
11: प्रकाश श्रेष्ठ,
12: सेवा स्टेशनरी एन्ड सप्लायर्स।
11: कन्ट्याक्ट नम्बर 9841924274।
6: बा
13: हजुर बुहारी,
6: ग्रिल मेसिन, फर्निचरका मेसिन, ट्र्याक्टरका पार्ट्सहरू चाहिएको थियो, लिन पठाउनु भएको छ, कहाँ जाने होला?
13: ए बुहारी, त्यसको लागि पिर लिनै पर्दैन नि, सिन्धुपाल्चोकको चौतारामा घले इन्टरप्राइजेस छँदैछ नि। ट्र्याक्टर र जेनेरेटर मर्मतका लागि होम सर्भिसको सुविधा, रुख काट्ने मेसिन, चेन अथवा चेनको पात पूर्जा फेर्ने एउटै मात्र पसल, त्यही घले इन्टरप्राइजेस त हो नि। हजुर, हामी कहाँ ग्रिल मेसिन, फर्निचर मेसिन, ट्र्याक्टर पावर टिलर का पार्ट्सहरू सुपथ मूल्यमा पाइन्छ। विद्युतीय उपकरण चाहिएमा वा स्तरीय हाउस वायरिङ वा प्लम्बिङ सेवा चाहिएमा हामीलाई सम्झनुहोस्। घले इन्टरप्राइजेस, सिन्धुपाल्चोक चौतारा, जिल्ला हुला कार्यालयको ठिक अगाडि, प्रोप्राइटर नारायण घले, मोबाइल 9894340667 र 9818779908। मेसिनरी सामानको समस्याको एकमात्र विकल्प घले इन्टरप्राइजेस।
14: सुन्दै हुनुहुन्छ हेलम्बु एफएम 89.6 मेगाहर्ज।

0: नानीको त मैले यसो गेम कुरा सुन्छु नि के हो आ त्यसको त मेरो विचारै मिल्दैन त्यो अर्कै पार्टीको म अर्कै पार्टीको त्यसलाई कसरी सम्झेँ भन्ने मैले त्यसले हामीलाई भोटै दिन्न मैले त मेरै पार्टीको मान्छेसँग छोरीको बिहा गरिदिइसकेँ त्यही भएर आज बराई कार्यक्रम राखेँ
1: ए ठिकै छ सुभाइलाई

0: Elimbu FM 89.6 MHz.
1: एलम्बु एफएम 89.6 मेगाहर्जमा अब तपाईँ सुन्न सक्नुहुन्छ तामाङ सेलो।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: खै जन्म दर्ता दिनुहोस् त।
2: जन्म दर्ता गरेको छैन नि म्याडम।
1: लौ जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
2: हो र, मलाई त थाहा नै थिएन म्याडम।
1: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
2: पहिला कसैले भनेन।
3: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनुपर्छ।
4: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ।
5: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
4: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
6: हेलो
7: हेलो बहिनी, सन्चै छौ?
6: हजुर सन्चै छु। हजुरलाई कस्तो छ?
7: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
6: अनि हुलाकमा पो जानु?
7: हो नि, हुलाकमा जाऊ न।
6: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
7: है, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
6: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
7: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भर पर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
6: ए, सहरमा मात्र होला नि?
7: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 वटै स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
6: थ्याङ्क यू मेरो दाइ, आज राम्रो कुरा थाहा भयो।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
8: ए लौ न लौ लौ, चट्याङ पर्न आटो, सबैजना यता आओ त यता। यो ठुलो रुखको फेदमा बसौ।
9: हुन्न हुन्न, चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
10: हो र?
9: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन। सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
10: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
9: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रोओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
10: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
9: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतया

0: सेवा बुक स्टोर चौतारा पाँच सिन्धुपाल्चोक।
1: हाम्रा सेवाहरू:
0: स्टेशनरीका सम्पूर्ण सामानहरू,
1: फोटोकपी प्रिन्ट,
0: कलर प्रिन्ट,
1: पीवीसी आईडी कार्ड,
0: सबै प्रकारका खेलकुद सामग्रीहरू,
1: सबै तहको तथा विभिन्न पुस्तकहरू,
0: सबै प्रकारका कम्प्युटर सम्बन्धी कामहरू,
1: ट्रफी,
0: मायाको चिनो,
1: मेडल,
0: फ्रेम,
1: जर्सी सेटहरू तथा प्रिन्ट,
0: सब्लिमेसन प्रिन्ट,
1: जर्सी प्रिन्ट,
0: कस्टमाइज कप प्रिन्ट,
1: मेटल फोटो प्रिन्ट,
0: प्रोप्राइटर
1: प्रकाश श्रेष्ठ,
0: सेवा स्टेशनरी एन्ड सप्लायर्स।
1: कन्ट्याक्ट नम्बर 9841924274।
2: फागुनदेखि वैशाखसम्म आगलागी बढ़ी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
3: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याउ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बाल बालिकाले भेट्ने ठाउँमा नराखौं। खाना पकाउने ग्यास सुरक्षित राखौं।
2: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौं।
3: गाउँघर तथा शहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौं। पानीका स्रोतलाई व्यवस्थित गरौं। समुदायसँग सहकार्य गरौं।
2: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौं।
3: चुरोट बिँडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौं। वन जंगल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई, लाइटर तथा आगोको प्रयोग नगरौं।
2: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौं।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई, माननीय मन्त्रीज्यू, सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ?
6: मेरो प्रश्न सांसदज्यूलाई, हजुर भर्खरै निर्वाचित भएर आउनुभयो, सुरुमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ। अस्ति चुनावमा त तपाईँले धारा, बत्ती, बाटो बनाउँछु भनेर भन्नुभएको थियो, तर संसद त नीति बनाउने थलो हो नि सांसदज्यू। तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पूरा गर्नुहुन्छ? अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ?
7: मेरो प्रश्न मेयर साहबलाई, अहिले स्थानीय सरकारले गर्ने काममा लैंगिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ?
8: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई, अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ?
9: संघदेखि स्थानीय तहसम्म, नीतिदेखि विकाससम्म, विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिता बारे प्रश्न गरौं। तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ।
10: नेपाल सरकार, विज्ञापन बोर्ड।
11: एलम्बु एफएम 89.6 मेगाहर्ज।
12: Star Dumpu Media presents

0: check. It's 11 AM.
1: अहिले बिहानको 11 बजेको छ।

0: minute. Just a minute. We will return back.
1: डेंगु रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्।
2: अचानक उच्च ज्वरो आउनु, टाउको दुख्नु, आँखाको पछाडिपट्टिको भागमा दुख्नु, हाड जोर्नी तथा मांसपेशी दुख्नु, वाकवाकी लाग्नु, बान्ता हुनु, शरीरमा बिमिरा आउनु।
1: डेंगु रोगको रोकथामका उपायहरू:
2: लामखुट्टेको टोकाईबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टी भगाउने औषधिहरू प्रयोग गर्नुपर्छ।
1: घर वरिपरि सफा राख्नुपर्छ। डेंगु सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडाकुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरूलाई छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फूलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
2: सम्भव भएसम्म झोलभित्र सुत्ने गर्नुपर्छ।
1: पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्छ।
2: डेंगु रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
3: फेयरमेड नेपाल र महिला आत्मनिर्भरता केन्द्रको सहकार्यमा जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकद्वारा जनहितमा जारी सन्देश।
4: दाई, तीन चार दिनदेखि हेर्नु न ज्वरो आउँछ, खाना पटक्कै मन लाग्दैन, हात खुट्टा जिउ कटकटी दुख्छ, कुनै एउटा पेन किलर दिनुहोस् न।
5: ओहो, तपाईँको लथर सुन्दा त डेङ्गु रोगै भएछ त है। यो अवस्थामा औषधि खाने भए सिटामोल बाहेक अरू पेन किलर बिल्कुलै खानु हुँदैन।
4: किन?
5: डेङ्गु रोगमा यस्तो औषधिले झन् चिकित्सा बनाउँछ नि। बरु नजिकैको स्वास्थ्य संस्थामा डेङ्गु परीक्षण गराउन गइहाल्नुहोस् अनि स्वास्थ्य कर्मीको सल्लाह अनुसार औषधि सेवन गर्न मिल्छ नि।
4: अनि दाजु, यो डेङ्गु ज्वरो चाहिँ के हो? डेङ्गु सुन्छु, यो कसरी लाग्छ?
5: डेङ्गु रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो नि। यो रोगबाट बच्नको लागि लामखुट्टेको टोकाईबाट बच्नु नै उत्तम उपाय हो। त्यसैले घरभित्र बाहिर वरिपरि ससाना खाल्डा खुल्डीहरू छन् भने पुर्न पर्छ। पानी जम्ने भाँडा, टायर, बट्टा, बोतल, गमलाको प्लेटमा आदिमा पानी जम्न दिनु हुँदैन। र यदि हामीलाई कुनै कारणले पानी जम्मा गर्नुपर्ने भएमा कम्तीमा हप्ताको एक पटक पानी फेर्ने गर्नुपर्छ। अनि यो लामखुट्टेले साँझ, बिहान तथा दिनको समय बढी टोक्ने हुनाले लामो बाहुला भएको लुगा लगाउने अनि दिउँसो अथवा राति जति बेला पनि सुत्न पर्दा झुल लगाउने गरेमा यो रोग लाग्नबाट बच्न सकिन्छ नि।
4: ए, लामखुट्टेको टोकाईबाट चाहिँ बच्नु पर्यो।
5: याद गरौ, डेङ्गु रोगको लक्षण देखिएमा सिटामोल बाहेक अन्य औषधि स्वास्थ्य कर्मी सल्लाह बिना प्रयोग नगरौ।
3: फेयरमेड नेपाल र महिला आत्मनिर्भरता केन्द्रको सहकार्यमा जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकद्वारा जनहितमा जारी सन्देश।
6: एबा, चौतारा बजार आउनु भएको छ। अघिदेखि तपाईँ यता उता गर्दै खोज्दै हुनुहुन्छ, होइन? के को खोजीमा हुनुहुन्छ बा?
7: ल्याउनु नानी, छोराको बिहे पनि आइहाल्यो। बिहेको लागि आकर्षक, भरपर्दो र विश्वासिलो गरगहनाको पसल कहाँ होला भनेर खोज्दैछ हो नानी।
6: ल बा, पनि त्यसको लागि किन चिन्ता लिनुहुन्छ? हाम्रै चौताराको पुरानो बजारसँगै रहेको कृष्ण मन्दिर छेउमा पुरानो, विश्वासिलो, भरपर्दो बेखा रत्न साक्य ज्यासल सुनसारी पसल छँदैछ नि।
8: प्रोप्राइटर वीरेन्द्र रत्न साख्य, 011-620-51 9841-5764 चौताराको पुरानो बजार कृष्ण मन्दिर सँगै।
9: तपाईं अहिले हेलम्बु एफएम 89.6 मेगाहर्ज सुनिरहनु भएको छ।

0: இளம்பு பிரேக் டைம்.
1: अरुणीको होटल एण्ड रेस्टुरेन्ट प्राइभेट लिमिटेड चौतारा स्वागत छ गढी नगरपालिका 5 सिन्धुपाल्चोक. आवर सर्विसेस डिलक्स रूम विथ एसी हट एण्ड कोल्ड वाटर एलईडी टिभी सेमिनार हल रेस्टुरेन्ट एण्ड बार फ्री वाइफाई पार्किङ एरिया फ्यामिली एण्ड जोयफुल इन्भाइरोमेन्ट कस्टमर सेटिस्फेक्सन इज आवर कन्जुगेन्स. न्यू अरुणीको होटल एण्ड रेस्टुरेन्ट प्राइभेट लिमिटेड चौतारा स्वागत छ गढी नगरपालिका 5 सिन्धुपाल्चोक. इमेल होटल अरुणीको @gmail.com. Contact 011-620-326-960-9822-93. New Aruniko Hotel and Restaurant Private Limited, Chautara Shankar Sugari Nagar Palika 5, Sindhupalso.
2: के पारो ओ मित्र, यो रुमसँगले हल गोरु चाहिँ हल बाँधेर कतासम्मको यात्रा हो मित्र.
3: मित्र छ्यासो लाएर बनेपातिर जाउँ भनेर हिँडेको हामी त.
2: ए आमा हो, साङ्लो बरु बनेपा नै पुग्नु पर्ने विशेष काम चाहिँ के छ नि?
3: अब किन हुनु नि मेरो भाइ, टाइम मात्र लगाएर भएन नि. अब सुट प्यान्ट सिलाउन बनेपातिर चाहिँ लागे है म.
2: राम राम राम राम राम, अब भो त यति कामको लागि यदुमसँगले बनेपा नै जानु पर्छ त. हाम्रै बजार चौतारामा राजेश टेलरिङ एन्ड सटिङ सुटिङ सेन्टर खुलिसक्यो नि.
3: अघि नै भन्नु पर्दैन त मेरो भाइ, के कस्तो सुविधा छ भनिहालौँ त.
4: हजुर, यहाँ बिहे छेवर सरकारी गैर सरकारी कर्मचारीको ड्रेस, कलेज र विद्यार्थीहरूको ड्रेस, दौरा सुरुवाल, रेडिमेड कपडा पाउनका साथै राम्रो आकर्षक सिलाई पनि गरिन्छ. 3 जनाको ग्रुप बनाएर ड्रेस किन्न र सिलाउन आएमा विशेष छुटमा सिलाइन्छ र अर्जेन्ट लुगा छ भने 24 घण्टामा सिलाई पनि गरिन्छ.
5: स्थान राजेश टेलरिङ एन्ड सटिङ सुटिङ सेन्टर, चौतारा बजार कुबिन्दी चोकको अगाडि लाली गुराज फोटो स्टुडियो घर भएको ठ्याक्कै मुनि.
4: प्रोप्राइटर राजेश परियार, सम्पर्क नम्बर
6: 9849-29-13-27.
7: बा
8: हजुर बुहारी,
7: ग्रिल मेसिन, फर्निचर का मेसिन, ट्याक्टर का पार्ट्सहरू चाहिए थियो, लिन पठाउनु भएको छ, कहाँ जाने होला?
8: ए बुहारी, त्यसको लागि पिर लिनै पर्दैन नि. सिन्धुपाल्चोकको चौतारामा घले इन्टरप्राइज छँदैछ नि. ट्याक्टर र जेनेरेटर मर्मतका लागि होम सर्भिसको सुविधा, रुख काट्ने मेसिन, चेन अथवा चेनको पार्ट पुर्जा फेर्ने एउटै मात्र पसल त्यही घले इन्टरप्राइज त हो नि. हजुर, हामी कहाँ ग्रिल मेसिन, फर्निचर मेसिन, ट्राक्टर पावर टिलर का पार्ट्सहरू सुपथ मूल्यमा पाइन्छ. विद्युतीय उपकरण चाहिएमा वा स्तरीय हाउस वायरिङ वा प्लम्बिङ सेवा चाहिएमा हामीलाई सम्झनुहोस्. घले इन्टरप्राइजेस, सिन्धुपाल्चोक चौतारा, जिल्ला हुला कार्यालयको ठिक अगाडि. प्रोप्राइटर नारायण घले. मोबाइल 9849-93-40-667 र 9818-77-908. मेसिनरी सामानको समस्याको एकमात्र विकल्प घले इन्टरप्राइजेस.
0: एलएमबी एफएम.

0: wait just a minute. We will return back. Return back.
1: के तपाईँ राम्रो र भर पर्दो बाइक तथा स्कुटरको खोजीमा हुनुहुन्छ? यदि त्यसो हो भने अब मात्र 30,000 देखि 3,00,000 सम्मको बाइक तथा स्कुटर तपाईँ हाम्रै बजार सिन्धुपाल्चोक चौतारामा रहेको छ।
2: नयाँ ब्रान्डेड बाइकहरू सुपथ मूल्यमा बिक्री वितरण, पुराना बाइक तथा स्कुटर सट्टा पट्टा, साथै नयाँ पुराना हेलमेटको पनि सट्टा पट्टा, सजिलो किस्ताबन्दी सुविधा अनि चाहिएको बेला सिधै बाइक भाडा पनि उपलब्ध गराइन्छ। बाइकमा त होइन, तपाईँको राइडलाई अझ धमाकेदार बनाउनका लागि सम्पूर्ण सर्भिसिङ र स्पेयर पार्ट्सको सुविधा पनि छ।
1: स्थान भिन्तुना एवान ट्रेडर्स, चौतारा सागाचो गोडी नगरपालिका, वडा नम्बर 5 को कार्यालय अगाडि। सम्पर्क नम्बर अंकित श्रेष्ठ 98 41 057।

0: नेपालको संविधान 2072 अनुसार नेपाल स्वतन्त्र अभिभाज्य सार्वभौम सत्ता सम्पन्न संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य हो भनेर विद्यार्थी भाइ बहिनीहरू नेपाल कस्तो राज्य हो रे
1: संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य
0: हो संघीयता हाम्रो संविधानको मुख्य विशेषता हो विकास भन त संघीयताले परिकल्पना गरेको राज्य व्यवस्था कस्तो हो
2: संघ प्रदेश र स्थानीय तह गरी तीन तहको सरकार रहने व्यवस्था छ सर
0: हो अनि यो तीनै तहका सरकारका आफ्नै विशेषता र अधिकार पनि छन् नेपालमा पहिलो पटक प्रदेश सरकारको व्यवस्था गरिनु यो संविधानको सबैभन्दा प्रमुख विशेषता हो अनि यो प्रदेशको अधिकार संविधानमा कहाँ उल्लेख गरिएको छ
3: संविधानको अनुसूची 6 प्रदेशको एकल अधिकारको सूची छ त्यस्तै अनुसूची 7 संघ र प्रदेशको साझा अधिकारको सूची छ र अनुसूची 9 भने संघ प्रदेश र स्थानीय सरकारको साझा अधिकारको सूची छ सर
0: संघ प्रदेश र स्थानीय तहको सम्बन्धलाई कसरी व्यवस्था गरिएको छ संविधानमा सबैजनाले एकै स्वरमा भन त

0: सबल र सक्षम प्रदेशले विकास र समृद्धि सुनिश्चित गरी जनताको अधिकार स्थापित गर्छ।
1: बागमती प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, संचार रजिस्ट्रारको कार्यालय।
2: सेवा बुक स्टोर, चौतारा 5, सिन्धुपाल्चोक।
3: हाम्रा सेवाहरू:
2: स्टेशनरीका सम्पूर्ण सामानहरू,
3: फोटोकपी प्रिन्ट,
2: कलर प्रिन्ट,
3: पीवीसी आईडी कार्ड,
2: सबै प्रकारका खेलकुद सामग्रीहरू,
3: सबै तहको तथा विभिन्न पुस्तकहरू,
2: सबै प्रकारका कम्प्युटर सम्बन्धी कामहरू,
3: ट्रफी,
2: मायाको चिनो,
3: मेडल,
2: फ्रेम,
3: जर्सी सेटहरू तथा प्रिन्ट,
2: सब्लिमेसन प्रिन्ट,
3: जर्सी प्रिन्ट,
2: कस्टमाइज कप प्रिन्ट,
3: मेटल फोटो प्रिन्ट,
2: प्रोप्राइटर
3: प्रकाश श्रेष्ठ,
2: सेवा स्टेशनरी एन्ड सप्लायर्स।
3: कन्ट्याक्ट नम्बर 9841924274।
4: यो हो हेलम्बु एफएम 89.6 मेगाहर्ज।

0: check. It's 12 noon.
1: अहिले मध्याह्नको 12 बजेको छ।

Elembu FM 89.6 MHz. हेलम्बु एफएम 89.6 मेगाहर्जमा अब तपाईँ सुन्न सक्नुहुन्छ हेलम्बु खबर।

0: नमस्कार, मध्याह बाह्र बजेको हेलम्बु खबरमा स्वागत छ। म आई सिंह तामाङ। शुरूमा हेलम्बु खबरका मुख्य शीर्षकहरूबाट। कांग्रेस महाधिवेशन बन्द, सत्रको एजेण्डा तैयार गर्न खुल्ला मंचमा केन्द्रीय कार्य समितिको बैठक जारी। मेची महाकाली पदयात्रा अगाडि, मधेसमा राष्ट्रपाको संगठन सुदृढीकरण अभियान। अबदेखि स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत स्थानीय सेवाकै हुने। माटोको ढिस्कोले पुगेर दुईजना मजदूरको मृत्यु, एकजना गम्भीर घाइते। भारतमा निर्वाचन आयोगको प्रमुख जिम्मेवार राजीनामा माग्दै तेस्रो दिन पनि प्रदर्शन जारी। र दोहामा भेट्ने बाचसहित विश्व एसियाली खेलकुद सम्पन्न, दुई कास्य पदकमा नेपाल सीमित। हेलम्बु खबरको शुरूमा स्थानीय खबर। सिन्धुपाल्चोक जिल्लाको लिसाङको पाखर गाउँपालिकामा राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको प्रथम पालिका अधिवेशन सम्पन्न भएको छ। त्यो खर्का स्थित सामुदायिक भवनमा सम्पन्न अधिवेशनले गंगबहादुर लामाको नेतृत्वमा नयाँ गाउँपालिका समिति चयन गरिएको छ। त्यसै गरी सभापति पदमा सर्वसम्मति जुड्न नसकेपछि निर्वाचन मार्फत नेतृत्व चयन गरिएको थियो। शुरूमा किरण साख्या, गंगबहादुर लामा र भीम लामा प्रतिस्पर्धामा रहेका थियो र उक्त मतदानमा अब गंगबहादुर लामाले 5 मत प्राप्त गरी विजय हुँदा किरण साखेले मात्र 2 मत प्राप्त गरेका छन्। हेलम्बु खबरमा अब राष्ट्रिय खबर। नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक शुरू भएको छ। बन्द सत्र अघि खुल्ला मंचमा केन्द्रीय समितिको बैठक बसेको हो। कांग्रेसका प्रवक्ता देवराज चालिसेको अनुसार पार्टीको 15 महाधिवेशन अन्तर्गतको बन्द सत्र पेश गर्ने प्रतिवेदनमाथि केन्द्रीय कार्य समितिले पारित गरेपछि मात्र बन्द सत्र शुरू गर्ने कार्यक्रम रहेको छ। र त्यसै गरी बन्द सत्रमा सभापति गगन कुमार थापाको राजनैतिक प्रतिवेदन, महामन्त्रीको विधान संशोधन र कोष अध्यक्षको आर्थिक प्रतिवेदन पेश गर्ने कार्यतालिका रहेको छ। बन्द सत्रमा पार्टीको राजनैतिक तथा सामाजिक विषयमा छलफल हुने बताइएको छ। बन्द सत्र सम्पन्न भएपछि महाधिवेशनको मुख्य कार्यभारको रूपमा रहेको नयाँ केन्द्रीय कार्य समितिको चयनका निर्वाचन प्रक्रिया अगाडि बढ़नेछ र महाधिवेशन निर्वाचन समितिले साँझ 5 बजे महाधिवेशन प्रतिनिधिको अन्तिम मतदाता नामावली प्रकाशन गर्ने कार्यतालिका पनि रहेका छन्। मेची महाकाली पदयात्रा अगाडि मधेस प्रदेशमा राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले संगठन र सुदृढीकरण अभियानलाई तीव्रता दिएको छ। सर्लाही क्षेत्र नम्बर 4 सभापति तथा प्रतिनिधि सभा सदस्य अमरेश कुमार सिंहले आगामी कार्तिक 30 गतेदेखि शुरू हुने 30-60 दिने मेची महाकाली पदयात्रालाई लक्षित गर्दै संगठन सुदृढीकरण र पूर्व तयारी अभियान अगाडि बढ़ाएका छन्। हुलाकी राजमार्ग हुँदै मेचीदेखि महाकालीसम्म सञ्चालन हुने पदयात्रा को पूर्व तयारीका क्रममा सिंहले सुनसरी र सप्तरीका विभिन्न स्थानमा क्षेत्रीय पालिका तथा वडापा तहका नेता, कार्यकर्ता, शुभेच्छुक र स्थानीय बासिन्दासँग छलफल तथा भेटघाट गरिरहेका छन्। गत असोज 16 गतेदेखि हुलाकी राजमार्गको रूट र सड़क अवस्थाका बारेमा स्थलगत जानकारी लिने क्रममा सिंहले सुनसरीको बर्जु गाउँपालिका, हरिनगर, देवानगर र कोशी गाउँपालिका र सप्तरीका विभिन्न ठाउँ ठाउँमा भेटघाट र सर्वसाधारण भेटघाट कार्यक्रम पनि रहेको छ। र गरी सोकिया सचिव रंजीत झाको अनुसार पदयात्रा शुरू हुन अगाडि हुलाकी राजमार्गको वास्तविक अवस्था, सम्भावित रूट तथा स्थानीय स्तरको समस्याका बारेमा जानकारी लिन स्थलगत भ्रमण थालिएको छ। सुनसरीबाट शुरू भएको यो पूर्व तयारी अभियान मधेस प्रदेशको हुलाकी राजमार्ग हुँदै जोड़िएको 8 जिल्लामा सञ्चालन गरिने समेत बताइएको छ। सरकारका लागि स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतको सरुवा सधैँ झन्झट भइरहेको बेला अबदेखि स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत स्थानीय सेवाकै हुने भएको छ। संघीयता कार्यान्वयन भएको 10 वर्षमा स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत स्थानीय तहमा ज्यान नमान्दा स्थानीय तहको सेवा प्रवाह, विकास, निर्माण र सुशासन कमजोर बन्दै आएको थियो। स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतलाई संघीय सरकारले खटन पटन गर्दा कतिपय स्थानीय तहका जनप्रतिनिधिले खटाएको कर्मचारीलाई हाजिर नगराई संघमा फिर्ता पठाउने गरेको थियो। प्रस्तावित संघीय निजामती सेवा विधेयकमा स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत स्थानीय सेवाकै हुने व्यवस्था गरिएको छ। हाल स्थानीय सरकार सञ्चालनमा ऐनमा भने स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत संघीय सरकारले घटन पठन गर्ने व्यवस्था रहेको छ। निसी खोला बागलुङको निसी खोला गाउँपालिका 8 गाउँपालिका 3 बोहरा गाउँमा सड़क निर्माणका क्रममा अचानक माटोको ढिस्को खस्दा पुरिएका 3 मजदूर मध्ये 2 मृत्यु भएको छ। अर्क पुरिएका 1 मजदूरको अवस्था पनि घाइते अवस्थामा उद्धार गरिएको छ। आज बिहान करिब 7:30 समयमा कपरा बोब्राहाङ बोहराङ गाउँ छापाखानी प्युठान सड़क खण्ड निर्माणको क्रममा काम गरिरहेका बेला सल्यानको 28 लालबहादुर बडा थोकी र उदयपुरको गाईघाटका 32 राजु थापाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयका प्रमुख उपरीक्षक फणेन्द्र प्रसाईले जानकारी दिनुभएको छ र पुरिएका मध्ये 2 उद्धार गर्ने क्रममा घटनास्थलमा नै मृत्यु भइएको थियो भने रोल्पाका कृष्ण घरती मगरलाई गम्भीर अवस्थाको उद्धार गरी अस्पतालमा पुर्याएको छ। लम्बो खबरमा अब विदेशको खबर। भारतको मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमार राको राजीनामा माग गर्दै तेस्रो दिन पनि प्रदर्शन भएको छ। शुक्रबारदेखि शुरू भएको प्रदर्शन हिजो मुम्बई र नयाँ दिल्लीमा समेत जारी रहेको थियो। मुम्बई स्थित हजारौं मानिसहरू भारतीय झण्डा बोकेर सड़कमा उत्रिएका भारतीय संचार माध्यमले जनाएको छ। उनीहरूले मुख्य निर्वाचन आयुक्त कुमारको राजीनामा माग गरेका छन्। प्रदर्शनको नेतृत्व विपक्षी दलका नेता तथा कक्रोच जनता पार्टी अर्थात जीसीजीपीका समर्थकहरूले समेत गरिएका छन्। खबरमा अब खेल खबर। जापानको आइची नागोयामा आयोजना भएको विश्व एसियाली खेलकुद हिजो भव्य रूपमा समापन सँगै सकिएको छ। एसियाको 45 राष्ट्रका खेलाड़ीले प्रतिस्पर्धा गरेको महादेशीय खेलकुदको महाकुम्भमा नेपाल भने 2 काश्य पदकमै सीमित रह्यो। समापन समारोहमा आइतबार विभिन्न कलाकारको प्रस्तुति समेटिएको थियो। कार्यक्रममा आयोजना गरिएको थियो। जापानी गायक र कलाकार संगीत समूह र स्पोर्टर्स क्लब साइन्स युनिभर्सलका कलाकारहरूको पनि भव्य रूपमा सहभागी रहेको थियो। हामी हेलम्बु खबरको अन्तिममा छौं। विदा हुनु पहिला हेलम्बु खबरका मुख्य शीर्षकहरू पुनः एकपटक। कांग्रेस महाधिवेशन बन्द सत्रको एजेण्डा तय गर्न खुल्ला मंचमा केन्द्रीय कार्य समितिको बैठक शुरू। मेची महाकाली पदयात्रा अगाडि मधेसमा रासोपाको संगठन सुदृढीकरण अभियान हुने। अबदेखि स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत स्थानीय सेवाकै हुने। माटोको ढिस्कोले पुरिएर 2 मजदूरको ज्यान गयो। भारतमा निर्वाचन आयोगको प्रमुखको राजीनामा माग गर्दै तेस्रो दिन पनि प्रदर्शन र दोहामा भेट्ने बाचा सहित विश्व एसियाली खेलकुद समापन 2 काश्य पदक सहित नेपाल। मध्याह 12 समाचार सकियो। अर्को समाचारको साथमा दिउँसो 3 उपस्थित हुने नै छौ। यति जेलसम्म प्रविधिमा साथ दिनुहुने प्राविधिक मित्र राघव तामाङलाई धन्यवाद दिँदै म आइसिंह तामाङ बिदा हुन चाहन्छु। हवस् त, नमस्कार।
1: डेंगू रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
2: अचानक उच्च ज्वरो आउनु, टाउको दुख्नु, आँखाको पछाडिपट्टिको भागमा दुख्नु, हाड जोर्नी तथा मांसपेशी दुख्नु, वाकपकी लाग्नु, बान्ता हुनु, शरीरमा बिमिरा आउनु।
1: डेंगू रोगको रोकथामका उपायहरू:
2: लामखुट्टेको टोकाईबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टी भगाउने औषधिहरू प्रयोग गर्नुपर्छ।
1: घर वरिपरि सफा राख्नुपर्छ। डेंगू सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडाकुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरूलाई छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फूलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
2: सम्भव भएसम्म झोलभित्र सुत्ने गर्नुपर्छ।
1: पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्छ।
2: डेंगु रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
3: खेरमेड नेपाल र महिला आत्मनिर्भरता केन्द्रको सहकार्यमा जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकद्वारा जनहितमा जारी सन्देश।
4: दाई, 3-4 हेर्नु न, ज्वरो आउँछ, खाना पटक्कै मन लाग्दैन, हात खुट्टा जिउ कटकटी दुख्छ, कुनै एउटा पेन किलर दिनुहोस् न।
5: ओहो, तपाईँको लक्षण सुन्दा त डेङ्गु रोगै भएछ त है। यो अवस्थामा औषधि खाने भए सिटामोल बाहेक अरू पेन किलर बिल्कुलै खानु हुँदैन।
4: किन?
5: डेङ्गु रोगमा यस्तो औषधले झन् चिन्ता बनाउँछ नि। बरु नजिकैको स्वास्थ्य संस्थामा डेङ्गु परीक्षण गराउन गइहाल्नुहोस् अनि स्वास्थ्य कर्मीको सल्लाह अनुसार औषध सेवन गर्न मिल्छ नि।
4: अनि दाजु, यो डेङ्गु ज्वरो चाहिँ के हो? डेङ्गु सुन्छु, यो कसरी लाग्छ?
5: डेङ्गु रोग लामखुट्टेको टोकाइबाट सर्ने रोग हो नि। यो रोगबाट बच्नको लागि लामखुट्टेको टोकाइबाट बच्नु नै उत्तम उपाय हो। त्यसैले घरभित्र बाहिर वरिपरि ससाना खाल्डा खुल्डीहरू छन् भने पूर्ण पर्छ। पानी जम्ने भाँडा, टायर, बट्टा, बोतल, गमलाको प्लेटमा आदिमा पानी जम्न दिनु हुँदैन। र यदि हामीलाई कुनै कारणले पानी जम्मा गर्नुपर्ने भएमा कम्तीमा हप्ताको एक पटक पानी फेर्ने गर्नुपर्छ। अनि यो लामखुट्टेले साँझ बिहान तथा दिनको समयमा बढी टोक्ने हुनाले लामो बाहुला भएको लुगा लगाउने अनि दिउँसो अथवा राति जति बेला पनि सुत्नु पर्दा झुल लगाउने गरेमा यो रोग लाग्नबाट बच्न सकिन्छ नि।
4: ए, लामखुट्टेको टोकाइबाट चाहिँ बच्नु पर्यो।
5: याद गरौ, डेङ्गु रोगको लक्षण देखिएमा सिटामोल बाहेक अन्य औषधि स्वास्थ्य कर्मी सल्लाह बिना प्रयोग नगरौ।
3: फेयरमेड नेपाल र महिला आत्मनिर्भरता केन्द्रको सहकार्यमा जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकद्वारा जनहितमा जारी सन्देश।
6: एबा चौता बजार आउनु भएको छ। अघिदेखि तपाईँ यता उता गर्दै खोज्दै हुनुहुन्छ, होइन? के को खोजीमा हुनुहुन्छ बा?
7: ल्याउनु नानी, छोराको बिहे पनि आइहाल्यो। बिहेको लागि आकर्षक, भरपर्दो र विश्वासिलो गरगहनाको पसल कहाँ होला भनेर खोज्दैछ हो नानी।
6: ल बा, पनि त्यसको लागि किन चिन्ता लिनुहुन्छ? हाम्रै चौताराको पुरानो बजारसँगै रहेको कृष्ण मन्दिर छेउमा पुरानो, विश्वासिलो, भरपर्दो बेखा रत्न साके ज्यासल सुनसारी पसल छँदैछ नि।
0: प्रोप्राइटर वीरेन्द्र रत्न साख्य 011-620-51 9841-5164 चौतारको पुरानो बजार कृष्ण मन्दिर सँगै।

0: यति बेला तपाईँ सुन्दै हुनुहुन्छ फिल्मबु एफएम 89.6 मेगाहर्ज।
1: हामीलाई गर्व छ, नेपाल बङ्गलादेश ब्याङ्क, हामी सबैको ब्याङ्क, सही रोजौं।
2: ढुङ्गाबाट भन्छ निर्माण पछि चट्टान सोच, अग्नि भिमे
3: open for fun. Prisma Smart TV.